0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै हो। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: मिलाउनतिर केन्द्रित गर्नुपर्छ, त्यतैतिर केन्द्रित छ भनेर हामीले उद्घाटन समारोहको मन्तव्य सुन्दा धेरैजना वक्ताहरूले एकताका निम्ति गरिएको भेला हो भनेर भन्नुभएको छ। बन्द सत्र पनि सम्भवतः एकता लक्षित नै होला भन्ने ठान्छु म। त्यसैले एकापट्टि केन्द्रीय कार्य समितिको बैठक चलिरहेको छ र अर्कोपट्टि भेला चलिरहेको छ। दुवैतिर आफ्नो आफ्नो जिकिर त हुने नै भयो, किनकि आफ्नो पक्षधरताकै कारण चाहिँ दुई ठाउँमा अलग अलग गतिविधि र अलग अलग बैठक भेला भइरहेको। तर पनि बीचको बाटो, जुन बाटोले पार्टीलाई एकताबद्ध गर्छ, एक ठाउँमा उभ्याउँछ, दुवैतिरबाट त्यो सद्भाव, त्यो सत्प्रयास हुनुपर्छ भन्ने ठान्छौँ हामी।
3: पार्टीका प्रमुख सभापति देउबा नेपाल फर्किँदै गर्दाखेरि उहाँलाई चाहिँ एउटा गुटको नेता बनाउन हुन्थेन यसरी उहाँ जतिको व्यक्तित्वलाई भन्ने आरोप उहाँ चाहिँ बहस एकातिर चल्या छ भने अर्कोतिर वर्तमान सभापति नै गएर एयरपोर्टबाट स्वागत गरेर ल्याइदिया भए के बिग्रन थियो र भन्ने खालको अर्को बहस पनि चल्या छ। तपाईँलाई के लाग्यो?
2: अब उहाँ आउनुभएको आज 3 दिन भइसक्यो, 28 पछि आज 30 गते भयो। यो बीचमा पनि मलाई लाग्छ उहाँहरूको बीचमा सम्बद्ध सम्पर्क, संवाद र भेटघाट भएको छैन। त्यो एयरपोर्टमा भन्नुहोस् अथवा कतै भन्नुहोस्, सर्वे नेता शेरबहादुर देउबा नेपाल आउनु भएपछि गगन थापाजीले जो वर्तमान पार्टी सभापतिको रूपमा हुनुहुन्छ, उहाँले संवादमा जाने कुरा ढिलाइ गर्नुहुन्न। जसले गरे पनि हुन्छ संवाद, यो पनि म भन्दिनँ कि गगनजीले नै गर्नु पर्थ्यो भन्दिनँ, जसले गरे पनि हुन्थ्यो कि यो संवादमा अब ढिला नगरिकन। तर म के ठान्छु भने, म अपेक्षा के गर्छु भने, म सबै आशावादी हुने मान्छे, अब भेलाको व्यस्तता एकातिर छ, केन्द्रीय कार्य समितिको व्यस्तता अर्कोतिर छ, यो दुवै टुङ्गिएपछि, आफ्नो आफ्नो कामहरू सम्पन्न भएपछि यथाशीघ्र उहाँहरूका बिचमा भेटघाट होला, संवाद होला। विशेष अधिवेशनमा किन जानु परेको थियो उहाँले भन्नुहोला, किन गइएन भन्ने कुरो अर्को पक्षले भन्ला, त्यसरी अब समाधान के हो भन्ने कुराको गहन ढङ्गले छलफल होला भन्ने ठान्छु। त्यसको लागि सुरुवात चाहिँ निवर्तमान सभापति र वर्तमान सभापतिका बिचमा बसाई हुनुपर्छ, छलफल हुनुपर्छ, कुरा हुनुपर्छ भन्ने ठान्छु म। यद्यपि अब अदालतमा पुनरावलोकनको हुने भनेर निश्चय दिइसकेको अवस्था छ, यतिखेर वर्तमान र निवर्तमानकै पनि विवाद छ, यसमा पनि हामी धेरै अल्झिनु परेन। विशेष अधिवेशनबाट निर्वाचित सभापति र 14 अधिवेशनबाट निर्वाचित सभापति दुईजनाका बीचमा छलफल हुने स्वाभाविक छ कि वर्तमान सभा विशेष अधिवेशनबाट निर्वाचित सभापतिले यसलाई पहल गर्नुहोस् अथवा 14 अधिवेशनबाट निर्वाचित सभापतिले एउटा पार्टीको अभिभावकको हिसाबले पहल गर्नुहोस् अथवा उहाँहरूबाट पहल भएन भने कसैले अरू कसैले पहल गरेर पनि हुन्छ। एक ठाउँमा आउने, छलफल गर्ने, खुला ढङ्गले कुरा गर्ने, विभिन्न विकल्पहरू यसबीचमा पनि सुझेका थिए, सुझाइएका थिए, ती विकल्पहरूमाथि कुराकानी गर्ने, अदालतको पुनरावलोकनको फैसला कुर्नुभन्दा पहिले नै हाम्रो पार्टीलाई हामी राजनीतिक रूपमा मिलाउँछौँ भन्ने त्यो सामर्थ्य देखाउनुपर्ने चाहिँ अहिलेको आवश्यकता हो भन्ने ठान्छु म।
3: तपाईँ एउटा कुरा के, पार्टीलाई अब भ्याकुम राख्न त नमिल्ला, किनभने अहिले संस्थापनितर पक्षको एउटा अडान वा दावी के छ भने, अब अदालतमा निश्चय दिइसकेका छ अदालतले,

0: विकासमा गइसकेका छ। चौधौं महाधिवेशनले पन्ध्रौं महाधिवेशन गर्छ, उसैको नेतृत्वलाई स्थापित गरेर अगाडि जाँदा यो बराबरको राम्रो र यो बराबरको मध्यमार्गी बाटो अरू हुन सक्दैन भन्ने उहाँहरूको अडान रहेछ। यतापट्टि अब त्यसलाई मान्ने कुरा पनि भएन, किनभने चौधौं महाधिवेशन वा विशेष महाधिवेशनले आधिकारिकता पाइसकेको पक्षले त्यो छोड्ने कुरा पनि भएन। यसले त झन् बल्झ्यो नि त, होइन खेल त।
1: अब यो बीचमा अलिक सजिलो थियो, यो निशा प्राप्त हुनुभन्दा पहिले मिलाउने कुरा अलिक सजिलो थियो र त्यसमा विशेष अधिवेशनबाट निर्वाचित कार्य समिति र यसको सभापतिले त्यसलाई निर्णायक परिणाममा पुर्याउन सक्नुहुन्थ्यो, किनभने उहाँलाई मान्दैनौ कसैले भनिरहेको अवस्था नै थिएन त्यो बेला। तपाईँलाई मान्छौ तर तपाईँले मिलाएर लैजानुहोस् भनिएको अवस्था थियो। त्यो समय चुक्यो हाम्रो, त्यो गुज्र्यो। गुज्रेपछि अब अहिले तपाईँले भने जस्तै समस्या देखिएको छ। त्यसका बावजुद पनि हामीले चाहिँ अदालतमा पुग्ने हो भने यतिखेर 50-50% भनौँ न हामी 50-50% चौधौं अधिवेशनको पक्षमा आउँछ कि विशेष अधिवेशनको पक्षमा आउँछ। अदालतमा गएपछि त आधा आधी नै आशा अथवा विश्वास गर्न सकिने ठाउँ भयो। त्योभन्दा बढ्ता चाहिँ हामी 100% नै आफ्नो पक्षमा पार्ने हो भने हामी आफै मिल्दा हुन्छ, विन विनको सिचुएसन चाहिँ हामीले निर्माण गर्न सक्छौँ। आखिर यस यतिखेर चाहिँ पार्टीलाई लानुपर्ने कहाँ छ भने पन्ध्रौं महाधिवेशनमा लानुपर्ने छ। पन्ध्रौं महाधिवेशनमा लानुभन्दा धेरै काम गर्नु नै छैन यो बिचमा, कसैले मन्त्री बन्नु छैन, प्रधानमन्त्री बन्नु छैन, कुनै यो बिचमा टिकट दिनु छैन। राजनीतिक हिसाबले हेर्दा पनि कुनै पावर एक्सर्साइजको त्यो अवसर पनि छैन। मात्र महाधिवेशनमा पन्ध्रौं महाधिवेशनमा लानु छ भने हामीले विन विन सिचुएसन कसरी बन्छ भन्ने कुरामा ठन्डा दिमागले सोच्नु जरुरी छ। रियलाइज त सबैले गर्नु पर्यो। रियलाइज किन गर्नु पर्यो भने तत्कालीन कार्य समितिले, चौधौं अधिवेशनबाट निर्वाचित कार्य समितिले पनि हामीले विशेष अधिवेशनमा आधा मान्छे जाने आधा मान्छे नजाने अवस्था कसरी सिर्जना भयो, त्यो स्थितिलाई कसरी सम्हाल्न सकिएन भन्ने कुराको रियलाइजेसन चौधौं महाधिवेशनबाट निर्वाचित सभापतिले पनि सोच्नु पर्यो। विशेष अधिवेशनबाट निर्वाचित सभापतिले पनि के रियलाइज गर्नु पर्यो भने सबैजना उपस्थित गराएको विशेष महाधिवेशन पो विशेष महाधिवेशन हुन्थ्यो। कोही उपस्थित हुनुभयो, कोही उपस्थित हुनु भएन। उपस्थित भएका मध्येबाटै म आफू सभापति भएँ, कार्य समिति बन्यो, त्यसैले मैले पनि कमी कमजोरी गरेँ कि मैले पनि सबैलाई लिएर गएर महाधिवेशन विशेष महाधिवेशन सम्पन्न गरेको भए यो अवस्था आउँदैन थियो भन्ने कुराको रियलाइज उहाँले पनि गरेर अब उपायहरूको खोजी गर्नु पर्यो, विकल्पको खोजी गर्नु पर्यो। योभन्दा पहिले डाक्टर शेखर कोइरालाले प्रस्तुत गर्नुभएका विभिन्न विकल्पहरू छन्। त्यसै गरी उपसभापति विशेष अधिवेशनबाट निर्वाचित उपसभापति विश्व प्रकाश शर्माले प्रस्तुत गर्नुभएको विकल्प छ। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्गाले पनि बडो मिहिनेत गरेर यो पार्टी मिलाऊ भनेर उहाँले पनि विभिन्न विकल्पहरू त्यो बेला दिनुभएको छ। हामीसँगैको भेटघाटमा पनि उहाँले विभिन्न विकल्पहरू सुझाउनु भएको छ। यी सबै विकल्पहरूलाई एक ठाउँमा राखेर यो मोडालिटीमा यस्तो यसको नेतृत्वमा यसरी महाधिवेशनमा जाँदा ठिक हुन्छ भन्ने कुराको पत्ता लगाउनका लागि चाहिँ संवादै चाहिन्छ। त्यो गहिरो संवाद चाहिँ मैले चौधौं महाधिवेशनबाट निर्वाचित कार्य समिति र त्यसको नेतृत्व, विशेष अधिवेशनबाट निर्वाचित कार्य समिति र यसको नेतृत्वको बीचमा त्यस्तो खालको गहिरो संवाद, परिणाममुखी संवाद भएको नै मैले पाएको छैन। औपचारिकताका लागि भेटे जस्तो, त्यो भेट अधुरो भए जस्तो, त्यसलाई टुङ्गोमा पुर्याउन नखोजेको जस्तो, परिणाममा पुर्याउन नखोजेको जस्तो, त्यसको फलोअप नभएको, त्यसलाई टुङ्गोमा पुर्याएरै छोड्छौ भन्ने, आज बस्ने भोलि बस्ने बिहान बस्ने बेलुका बस्ने त्यस्तो तदारुकता नदेखिएको यो कति महिना बित्यो यो बिचमा मैले गरेको अनुभव। विशेष गरी फागुन 21 निर्वाचनपछि हामी फर्केपछि त्यतापट्टि हामी होमिहाल्नु पर्ने, लागिहाल्नु पर्नेमा त्यो तदारुकता नदेखिएको देख्छु। तदारुकताका साथ हामी समाधान गरेरै छोड्छौँ, आज मिलाउँछौँ, भोलि मिलाउँछौँ, यो हप्तामा मिलाउँछौँ, मिलाएरै छोड्छौँ भनेर एक ठाउँमा बस्ने हो भने आखिर काङ्ग्रेस त एउटा परिवार हो। यो परिवारले अरू यतिखेर गर्नुपर्ने केही पनि छैन, मतभेद गर्नुपर्ने, विवाद गर्नुपर्ने केही पनि छैन। सबैजनालाई पन्ध्रौं महाधिवेशन कसरी लिएर जाने भन्ने कुरा मात्रै सोच्ने र गर्ने कुरा हो, त्यति गर्न सकिन्छ भन्ने लाग्छ मलाई।
0: अब एउटा कुरा, नेपाली कङ्ग्रेसको विवादको अब मुख्य जड भनेको चाहिँ क्रियाशील सदस्यता, अब तपाईँले अघि नै भनिसक्नुभयो यो पुनः इजलासमा गइसकेपछि एउटा अर्को विवाद पनि यसमा बल्झिहाल्यो, यसलाई चाहिँ अब कसरी मिलाउने भन्दा दुईटा राम्रा पाटा पनि छन्। किनभने अब अदालतमा गइसके पछाडि दुई पक्षलाई मिल्ने बाटो पनि स्पष्ट रूपमा चाहिँ सकारात्मक वेले सम्झिनु भने मिल्ने लाइनमा पनि जान सक्छ नेपाली कङ्ग्रेस, होइन? अब चिल्ने लाइनमै जाने हो। अब पूर्व सभापति शेरबहादुर देउबा अहिले चुन्देबीमा बस्नु भएको छ सभापतिको हैसियतमा जहाँ चाहिँ मिराकल पार्टी प्यालेसमा जुन राष्ट्रिय भेला चलिरहेको छ त्यसले अब एकताको सन्देश दिनका निम्ति त यता सानेपाले मात्र पहल गरेर पनि नहोला चुन्देबीले मात्र पहल गरेर पनि नहोला दुवै पक्ष त्यसका लागि तयार हुनु पर्ला र दुवै पक्षले चाहिँ विन विन सिचुएसन यहाँले भनेको छ कम्प्रोमाइज गर्न त दुवै पक्ष तयार हुनु पर्यो नि त होइन एउटा पक्ष कम्प्रोमाइज गर्न तयार छैन भने त यो त विवाद त जस्तो छैन नि त होइन
1: निश्चय नै दुवै पक्ष तयार हुनु पर्यो म यसमा सबैभन्दा बढी अपेक्षा कसको गर्छु भने हाम्रो पार्टीको अभिभावक जो बिस्तारै अब अभिभावकीय भूमिकामा जाँदै हुनुहुन्छ कार्यकारी भूमिकाबाट चौधौं अधिवेशनबाट निर्वाचित सभापति हाम्रो पार्टीको सिनियर श्रद्धेय नेता शेरबहादुर देउवा उहाँले म यो पार्टीलाई मिलाएर छोड्छु भन्ने अठोट गर्ने काम जिम्मेदारी उहाँको पनि हो त्यसै गरी चौधौं अधिवेशन होइन कि त्यसपछि विशेष अधिवेशनबाट निर्वाचित सभापति गगनजी जसको भविष्य छ सुन्दर भविष्य छ र लामो भविष्य छ उहाँले यो पार्टीलाई मैले एकजुट गरिन मिलाउन सकिनँ भने मेरो पनि भविष्य के बाँकी रहला र भन्ने त्यो कोणबाट पार्टी मिलाउने कुराको तदारुक त उहाँले पनि लिनु पर्यो त्यसै गरी बिचमा जस्तो डाक्टर शेखर कोइरालाले आफूलाई बिमार्गी भन्नुभयो र यो पुनरावलोकनको निशा आइसकेपछि मैले उहाँसँग व्यक्तिगतै पनि समूहगतै पनि के पनि भनेको थिएँ भने यो मध्य मार्ग झन् प्रबल भएर आएको छ मिलाउने जुन मध्य मार्गको प्रतिनिधित्व गर्नुहुन्छ डाक्टर शेखर कोइराले यो प्रबल भएर आएको छ र दुवै पक्षलाई जस जो चाहिँ दुईतिर जान खोजिरहेको अवस्था छ दुवै पक्षलाई एक ठाउँमा बसाल्ने समाधानका विकल्पहरू सुझाउने यसको पनि भूमिका चाहिँ यो मध्य मार्गको भूमिका पनि प्रबल भएर आएको छ त्यो भूमिका उहाँले पनि देखाउन सक्नुहुन्छ अथवा पार्टीको चाहिँ तलैदेखि सबैतिरबाट चाहिँ पार्टी मिलाउनु पर्छ भन्ने कुराको दबाब सिर्जना कार्यकर्ता पङ्क्तिबाट गर्ने हाम्रा मतदाता शुभेच्छुकहरूबाट गर्ने सिनियर नेताहरूले चाहिँ त्यो दबाब फिल गरेर चाहिँ मिलाउने र मिलाउनका लागि दुवै पक्ष एकै ठाउँमा स्वाभाविक रूपमा आउनका लागि जसले बोलाए नि हुन्छ जसले निम्त्याए नि हुन्छ जसले पहल गरे पनि हुन्छ त्यो हुन सकेन भने मध्यस्थताको भूमिका निर्वाह गर्नुभएको यो बीचमा मलाई भएको अनुभव चाहिँ डाक्टर शेखर कोइराला र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मिलाउनका लागि हर सम्भव प्रयास गरेको म आफूलाई पनि जानकारी छ उहाँहरूले पनि यो काम गर्न सक्नुहुन्छ त्यो तहको त्यो ढङ्गको त्यो धगारुकताको र पार्टी मिलाउँछौँ भन्ने चाहिँ इच्छा शक्ति भयो भनेदेखि कुनै त्यस्तो इस्युमा कन्टेन्टमा त्यति ठुलो समस्या मैले देखिरहेको छैन
0: हस् यहाँको महत्वपूर्ण सुझाव र समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु बद्री पाण्डेजी नमस्कार उहाँ हुनुहुन्छ नेपाली कंग्रेसका नेता एवं पूर्व मन्त्री बद्री पाण्डे आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ थेम्बो बिदा चाहन्छु नमस्कार

0: मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र चढे गलेका खाने कुराहरू नखाऊ।
2: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेस अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
5: हाम्रा सेवाहरू नसा तथा हाड जोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
7: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गोलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-5206-1, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
8: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
5: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सिसिटिभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला, म त हैरान भइसके।
9: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ, तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
5: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सिसिटिभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आइटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आइटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
5: खुसीको खबर, तपाईँहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
10: तागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
11: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
12: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
11: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
12: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
11: सम्पर्क श्री गणेश चेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पताल को अगाड़ी समीक्षा लय भवन
12: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नंबर 9847446683 9847464770 सेवा करने मौका दिनुहोस्
13: लुगा लगाऊ गाड़ी चढ़ने ठाउँसम्म जाऊ गाड़ी चढ़ अस्पताल पुगे पुर्सी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
14: के भो बोलादै के गुनगुनाइरहेको
13: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
14: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु यति सजिलै अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
16: किन फिर गरेकी नानी जाउँ न मसँग सुलभ मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
17: हजुर हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
18: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
17: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चचेको घरमा तुलसीपुर दाङ प्रोपराइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
18: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
19: मेरी आमोइनी घट बोलाएछ मागनी अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
20: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
19: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
20: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
18: हामी कहाँ सार सिसौ अस्रा सालको चौका झ्याल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमराज चोक दाङ प्रोपराइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857423894 9478414894
21: खुसीको खबर
12: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9860879194 र 9822856576
21: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
22: किसानहरूका लागि खुसीको खबर
12: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिक्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एकपटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
22: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 9857-23-971
0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको बर।
23: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
24: मधुबन क्षेत्र भारतीय सीमासँगै जोडिएकोले त्यहाँ वन्यजन्तुको त्रास कायम रहेको छ। तर यहाँका किसानका लागि अर्को ठूलो समस्या बनेको छ जग्गाको लाल पूर्जा। दशकौंदेखि खेतीपाती गर्दै आए पनि लाल पूर्जा नभएकै कारण वन कार्यालय र नगरपालिकाबाट पाइने राहत रकमबाट उनीहरू वञ्चित छन्। स्थानीय किसान रूपकली सुनार
25: पनि नपाउने ऐलानी जग्गा हो लाल पूर्जा। बिना लाल पूर्जाको जग्गामा राहत पाइन्न भनेर भन्ने सरकारले, अनि यो जनताले कसरी समस्या हल गर्छ? जसरी भए समस्या हल गरिदिनु पर्यो, तार बार लगाइदिनु पर्यो। भग्रयावासी धेरै पीडित छौँ।
24: एकातिर भारतबाट आउने जङ्गली हात्तीको त्रास, अर्कोतिर वर्षौंदेखि बसोबास र खेतीपाती गर्दै आएको जमिनको लालपूर्जा नहुँदा राज्यबाट पाउने राहत समेत गुमाउनु पर्ने अवस्थाले मधुबनका किसानलाई गम्भीर अन्यायमा पारेको छ। अब समस्या आएपछि हात्ती धपाउने र क्षति भएपछि कागजी प्रक्रिया पूरा गर्न लगाउने भन्दा दीर्घकालीन समाधान खोजिनु पर्ने किसानको माग रहेको छ।
26: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरला सुवेदी। उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोका कारण कसैलाई पनि अन्याय भए आफूलाई सम्पर्क गर्न सबैसँग आग्रह गर्नु भएको छ। धनुषाको ढल्केबरमा नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारण सभाको हिजो उद्घाटन गर्नुहुँदै उपसभामुख ठाकुरले दाइजो प्रथा विरूद्ध आफू निरन्तर आवाज उठाउँदै आएकाले दाइजोका कारण कसैलाई पनि अन्याय भए आफूलाई सम्पर्क गर्न आग्रह गर्नुभएको। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहा घर भई ललितपुर महानगरपालिका एक बस्ने 43 वर्षीय हर्ष नारायण चौधरी, म्याग्दी घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर 32 बस्ने 41 वर्षीय पदम बहादुर खड्का छेत्री र सप्तरी घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 4 बस्ने 48 वर्षीय शिव नारायण चौधरी रहेका छन्। शल्यक्रिया सुविधा सहितको प्रसूति सेवाले सर्लाहीको बरथवा नगर अस्पतालमा बिरामीको चाप बढेको छ। स्थानीय स्तरमै विशेषज्ञ चिकित्सक सहित सेवा सुरु भएसँगै अस्पताल पुगेर सुत्केरी गराउनेको संख्यामा पनि वृद्धि भएको हो। बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ चितवनमा खकार परीक्षण तथा एचआईभी एचबीसी र भाइरल लोड परीक्षण बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन्। प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आर्थिक वर्षका लागि आवश्यक सामग्री आइ नसकेकाले गत साउन 26 गतेदेखि सेवा बन्द भएको हो। प्रयोगशालाका सूचना अधिकारी रमेश सिंह डोवालले प्रयोगशाला सेवा बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताउनुभयो। पत्र पत्रिकामा चटपटे वा अन्य खानेकुरा खाने चलन बढ्दै गएको छ। तर पत्र पत्रिकामा राखेर खानेकुरा खाँदा मसीमा हुने रसायनिक पदार्थका कारण दीर्घकालमा क्यान्सर र मृगौला जस्ता शरीरका महत्त्वपूर्ण अङ्गहरूमा क्षति निम्त्याउने विज्ञहरू बताउँछन्। सरकारले मसी प्रयोग गरिएका कागजमा राखेर खानेकुरा बिक्री वितरण गर्न पनि रोक लगाएको छ। संवाददाता अजय कुमार झाको रिपोर्ट।
3: के हामीलाई थाहा छ कि पेपरमा राखेका वा बेरेका खाद्यान्न सामग्रीले क्यान्सर सम्मको रोग लाग्न सक्छ। पेपरमा राखेको वा बेरिएका तेलिए रसिलो पदार्थ खाएको खण्डमा हाम्रो शरीरमा पेपरको मसी पुगेर आन्तरिक अङ्गहरूलाई क्षति गर्नुका साथै दीर्घकालमा क्यान्सरको खतरा हुने वैज्ञानिक तथ्यले पुष्टि भइसकेको छ। यसै तथ्यको आधारमा प्रिन्टेड पेपरमा बेरिएका वा राखेका खाने सामग्रीहरू खानलाई नेपाल सरकारले निषेध गरेको छ। यसका बावजुद पनि सर्वसाधारणले पेपरमा बेरेको वा राखेका चटपटे सहितका अन्य खाद्यान्न सामग्रीहरू खान छोडेका छैनन्। मसी भएको पेपरमा बेरेको सामग्रीहरू खाँदा पर्ने प्रभावका विषयमा खाद्य विज्ञ एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मध्य प्रदेशका प्रमुख विमल कुमार दाहाल:
4: प्रिन्टेड पेपरमा विशेष गरी जुन रङ्गी चङ्गी रङ्गले प्रिन्ट गरेका हुन्छ त्यसको मसी चाहिँ स्वास्थ्यको लागि हानिकारक हुन्छ। यदि त्यस्तो पेपरमा खाद्य वस्तु जुन तेलिय हुन्छ जलांश सहितको हुन्छ त्यसलाई बेरेर चाहिँ खाने गरियो अथवा बिक्री वितरण गरियो भने प्रिन्टेड पेपरको मसी माइग्रेसन भएर खाद्य वस्तुमा जान्छ र त्यसले उपभोक्ताको स्वास्थ्यमा दीर्घकालसम्म गएर ठुलो हानि गर्दछ। यसले मानव शरीरको विभिन्न आन्तरिक अङ्गहरू जो हुन्छ किडनी भयो मुटु भयो कलेजो फोक्सो यस्तो अङ्गहरूमा चाहिँ प्रत्यक्ष रूपमा असर गरी दीर्घकालमा गएर क्यान्सरसम्म गराउँछ भनेको छ।
3: पेपरमा राखेको सामग्रीहरू खान नहुने विषयमा अहिले पनि जनचेतनाको अभाव रहेको छ। जनचेतना फैलाउने विषयमा कार्यालयले गरेको प्रयासका विषयमा पुनः कार्यालय प्रमुख दाहाल:
4: मेन एक्टरको रूपमा सरकारको महत्वपूर्ण जिम्मेवारी हुन्छ। हामी चाहिँ अनुगमन गरेर जनतालाई विक्रेतालाई सचेत गराउने तथा चाहिँ कानुन हिसाबले चाहिँ अटेर गरेमा कानुन हिसाबले कारवाही पनि गर्नुपर्ने हुन्छ। साझा जिम्मेवारीको रूपमा बुझियो भने सजिलो हुन्छ।
3: पेपरमा बेरिएका सामग्रीहरू खान नहुने विषयमा वृहत जनचेतना फैलाउन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
26: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय कुमार झा। छुट्टै पहिचान र मौलिक संस्कृति रहेको राणा थारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको लागि व्रत बसेर तीज पर्व उल्लासका साथ मनाएका छन्। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राणा थारू समुदायको प्रमुख पर्व तीज पृथक तरिकाले मनाउने गरिन्छ। अन्य समुदायले तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाउने प्रचलन रहिआएको भए पनि राणा थारू समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन रहिआएको छ। राणा समुदायमा तीज पर्व आउन 15 दिन अगावै दिदी बहिनीहरूलाई घरमा निम्ता दिने प्रचलन रहिआएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघचीले स्ट्रेट अफ हर्मुज हुँदै हुने जल यातायातका विषयमा ओमनसँग वार्ता जारी रहेको बताउनु भएको छ। तर अमेरिकाले जुन महिनामा भएको समझदारी पत्र अर्थात् एमओयू पालना गर्ने सुनिश्चितता गरे मात्रै जलमार्ग पुनः खोल्ने विषयमा निर्णय हुने उहाँले बताउनु भएको छ। यता इजरायलले दक्षिणी लेबनानमा निरन्तर हवाई आक्रमण जारी राखेको छ। पछिल्लो आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। जुन महिनामा अमेरिकाको मध्यस्थतामा भएको युद्ध विरामपछि यो सबैभन्दा घातक आक्रमण मानिएको छ। यस्तै अमेरिकी विमानवाहक युद्धपोत युएस जर्ज वासिङटन भियतनामबाट मध्य पूर्वतर्फ प्रस्थान गरेको छ। उक्त युद्धपोतले मध्य पूर्वमा तैनात युएसएस अब्राहम लिंकनलाई विस्थापन गर्ने अपेक्षा गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: नेपाल आयल निगमले शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास बिक्री गर्न सुरु गरेको छ। पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्यासको अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरू मार्फत ग्यास बिक्री वितरण गर्न थालिएको हो। अति आवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ग्यास बिक्री वितरण गरिएको र दिनभरमा विभिन्न स्थानबाट विभिन्न ब्रान्डका ग्यास वितरण गरिएको छ। ग्यास किन्न चाहने उपभोक्ताले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लिएर जानुपर्ने व्यवस्था गरिएको छ। नेपाल हाल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्यास बिक्री गरेको जानकारी दिनुभयो। नेपाल हाल निगम र जिल्ला प्रशासन कार्यालयले टेकुको निगम परिसर, यातायात कार्यालय परिसर, चाबेल वसुन्धरा स्थित राधा स्वामी परिसरबाट नेपाल एसपी एभरेस्ट लगायतका कम्पनीका ग्यास वितरण गरेको निगमले जनाएको छ। त्यसै गरी किर्तिपुर स्थित राधा स्वामी परिसर, बबरमल स्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट पनि विभिन्न ब्रान्डका ग्यासहरू बिक्री गरिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गैर आवासीय नेपालीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नु भएको छ। चीनको ग्वानजाउ शहरमा शनिबारदेखि शुरू भएको गैर आवासीय नेपाली संघ एनआरएनएको 11 एसिया प्रशान्त सम्मेलनलाई भिडियो सन्देश मार्फत सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीको वातावरण बन्दै गएकोले ढुक्क भएर लगानी गर्न अनुरोध गर्नु भएको हो। पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीलाई उहाँले आग्रह गर्नुभयो। सरकारले नतिजा देख्ने गरी तीव्र गतिमा काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशमा सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो। नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा 8,86,46,00,000 नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको पछिल्लो अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा 47.58% बढेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 को चौथो त्रैमासिक सम्ममा कम्पनीको खुद नाफा 6,67,00,000,00 रहेको थियो। एक वर्षको अवधिमा कम्पनीको खुद नाफामा 2,85,00,00,000 रुपियाँले वृद्धि भएको छ। नेपाल टेलिकमको कुल सञ्चालन आय पनि समीक्षा अवधिमा 34,95,00,00,000 पुगेको छ। गत आर्थिक वर्षमा सञ्चालित दुग्ध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम मार्फत कास्कीका किसानलाई 2,20,00,000 प्रोत्साहन अनुदान वितरण गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा 44,00,000 लिटर दुध उत्पादन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य अनुसार नै दुध उत्पादन भएको थियो। उक्त परिणाममा दुग्ध उत्पादन गरे बापत किसानलाई प्रति लिटर 5 रुपियाँका दरले सहकारी संस्था मार्फत प्रोत्साहन सहयोग उपलब्ध गराएको कार्यालयका प्रमुख डाक्टर ग्रीष्म न्यौपानेले जानकारी दिनुभयो। कास्कीमा 27 दुध संकलन संस्था केन्द्र मार्फत वार्षिक 69,23,700 लिटर दुध संकलन भएको छ। यस अवधिमा 8,050 किसान दुग्ध संकलन प्रणालीमा आबद्ध भएका छन्। कार्यालयले दुग्ध उत्पादन बढाउन किसानलाई प्रति लिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले उत्पादनलाई बजारसँग जोड्न सहयोग पुगेको कार्यालयले जनाएको छ।
26: काठमाडौँको भिरकुटी मण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। साउन 26 गतेदेखि 6 दिनका लागि सुरु भएको मेलाको 5औं दिन आयोजकको लक्ष्य अनुसार अवलोकनकर्ता भिरकुटी मण्डप स्थित एक्सपो स्थल पुगिसकेको आयोजकले दावी गरेको छ। हिजो एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेको आयोजकले जनाएको छ। अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
7: पहिलो संस्करणको पुरुष नेपाल भलिबल लिग एनभीएल भदौ 19 27 गतेसम्म काठमाडौँमा हुने भएको छ। आयोजक केडिया ग्रुपले लिगको मिति सार्वजनिक गरेको हो। लिगमा 8 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज, काठमाडौँ रेड्स, खप्तड फाल्कन्स, मधेस वारियर्स र सगरमाथा स्म्यासर्स रहेको छ। फ्रेन्चाइज टोलीले अक्सन मार्फत खेलाडी अनुबन्ध गर्ने काम गरिसकेका छन्। यस्तै टोलीमा विदेशी खेलाडी अनुबन्ध गर्ने काम धमाधम भइरहेको छ। उचाइको नयाँ उडान नारा दिएको यस लिगबाट नेपालमा पुरुष भलिबल खेलाडीलाई व्यावसायिक बनाउन केही टेवा पुग्ने विश्वास गरिएको छ। लिगका लागि नेपाल भलिबल संघले प्राविधिक सहयोग गर्नेछ भने केडिया ग्रुपले भलिबल खेलको विकासका लागि संघलाई वार्षिक 35,00,000 रुपियाँ प्रदान गर्ने सम्झौता भएको छ। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको 4 संस्करणमा सहभागी हुने 8 टोलीको टुङ्गो लागेको छ। आगामी भदौ 12 सुरु हुने प्रतियोगितामा सहभागी हुने सबै टिमको टुङ्गो लागेको आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेलले जानकारी दिनुभयो। यस वर्षको प्रतियोगितामा आयोजक ताप्लेजुङ 11 सहित भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिम्पोङले प्रतिस्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो। त्यस्तै साबिक विजेता सहलेस युवा क्लब सिराहा, पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा 11 यस वर्षको प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको अध्यक्ष मादेनको भनाइ छ। प्रतिष्ठित क्लबहरू सात दोबाटो फुटबल क्लब, चितलाङ फुटबल क्लब र नेपाल पुलिस क्लबलाई आमन्त्रण गरिएको छ। यस वर्षको प्रतियोगिताको विजेताले नगद 7,02,083 रुपियाँ र उपविजेताले 3,52,083 रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
26: अब मौसम सम्बन्धी जानकारी। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान, कोशी बागमती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती गण्डकी प्रदेशका तराई भूभागका केही स्थान, मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.2 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:28 भयो भने सूर्यास्त भरे साँझ 6:46 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चितवनको इच्छा कामना, गाउँपालिका 5 स्थित सिमलधारामा पहिरो खस्ता पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुग्यो। जाजरकोटको रिसाङ पहिरोमा परि 2 बेपत्ता, 7 घाइते। झापा र बर्दिया जिल्लामा जंगली हात्तीको आतंक बढ्दा स्थानीय बासिन्दा त्रासमा। परीक्षणका लागि आवश्यक सामग्री सकिएपछि बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सेवाहरू ठप्प, र अमेरिकाले पूर्व सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए मात्र हर्मुज जलमार्ग खोल्न सकिने इरानको भनाई। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

भर्खरै सुन्नुभयो एम बरालको स्वर एसपी कोइरालाको रचना अनि सङ्गीत हो शक्ति वल्लभको। स्वदेश गानहरू सुनाउँछौँ हामी करिब बिहानको 8 बजेसम्म। अब अर्को सुनाउँछौँ स्वदेश गान र तारा थापा, मनोज सेवा र साथीहरूको स्वर, राजुबाबु श्रेष्ठको रचना अनि सङ्गीत हो पूर्ण नेपालीको।

0: ए दिदी नमस्कार, कता हिँड्दै हुनुहुन्छ?
1: नमस्कार नमस्कार, स्वास्थ्य स्वयंसेविका नानी, आज डाक्टरले फलोअपको लागि बोलाउनु भएको थियो, त्यही भएर हस्पिटल जान लागे कि।
0: ए राम्रो गर्नुभएछ। तर त्यहाँ पुगेर डाक्टरसँग तपाईँले के कुरा सोध्नुपर्छ भन्ने कुराको जानकारी छ त तपाईँलाई दिदी?
1: ए त्यो त के थाहा र नानी।
0: सुन्नुहोस्, सबैले डाक्टरकोमा फलोअपमा जाँदा वा स्वास्थ्य उपचारको लागि जचाउन जाँदा के कुरा सोध्नुपर्छ त्यो म भन्छु। मैले खाइसकेको औषधिको मात्रा थप वा डोज खानुपर्छ कि पर्दैन, पर्छ भने मैले किन थप यो डोज औषधि खानुपर्छ, कि पुरानो औषधिलाई रोकेर नयाँ औषधि खानु परेको हो भने किन नयाँ औषधि खानु परेको हो।
1: अनि नानीहरू के कुरा सोध्नुपर्छ?
0: अनि मैले कुन औषधि नियमित रूपमा खाने, कहिलेसम्म खानुपर्छ, मैले मेरो औषधि कसरी र कति समयसम्म खाने वा प्रयोग गर्ने सोध्नुपर्छ।
1: ए
0: अनि मैले प्रयोग गरिरहेको औषधिले काम गरिरहेको छ वा छैन भन्ने कुरा मैले कसरी थाहा पाउने र यसका सम्भावित प्रति असरहरू वा साइड इफेक्टहरू के हुन सक्छन्, अनि अर्को पटक आउँदा कि मलाई थप परीक्षणको आवश्यकता पर्छ भन्ने कुरा सोध्नुपर्छ। ए रामदाई पनि आउँदै हुनुहुँदो रहेछ।
2: नमस्कार स्वास्थ्य स्वयंसेविका नानी, यहाँ कुरा सुने अनि यसो ध्यान दिए।
0: तपाईँले पनि यो कुरा सुन्नै पर्छ, आउनुहोस् त।
1: ए यस्ता कुरा त हामीले पहिला फलोअपमा जाँदा कहाँ सोध्थ्यौँ त, है रामदाई?
2: त्यही त
0: ए कुरा त हामी सबैले नछुटाइकन सोध्नु पर्छ त दिदी, र तपाईँलाई भेट्न म अर्कोपल्ट कहिले आउने भनेर पनि सोध्न बिर्सनु हुँदैन नि, बुझ्नुभयो नि?
1: राम्रोसँग बुझेँ स्वास्थ्य स्वयंसेविका नानी।
0: ल राम्रोसँग जचाएर अनि सोधेर पनि आउनु होला है त दिदी।
1: सोधिहाल्छु नि स्वास्थ्य स्वयंसेविका नानी। ल अब म हस्पिटलतिर लागेँ है त।
0: हस् दिदी, राम्रोसँग जानु।
2: आफू खुसी औषधि प्रयोग नगरौँ। कुनै पनि औषधि प्रयोग गर्नु परेमा चिकित्सकको सल्लाह र सुझाव लिएर सिफारिस गरेको औषधि मात्र उचित तरिकाले प्रयोग गरौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय औषधि व्यवस्था विभाग।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला तपाईँहरूलाई स्वदेशकान्त सुनाइरहेका छौँ। अब सुनाउँछौँ दीपक खरेल र रविन शर्माको सुर, नारायण कुमार आचार्यको रचना अनि सङ्गीत हो किशोर खतिवडाको।

भर्खरै सुनायौं स्वरूपराज आचार्य र साथीहरूको स्वरमा रहेको स्वदेश गान दिनेश अधिकारीको रचना अनि संगीत हो आलोक श्रीको। स्वदेश गानहरू सुनाउने क्रममा अब सुनाउँछौ ज्ञानु राणाको स्वर, उन्नति बुहराको रचना अनि संगीत हो सम्भुजित बाँसकोटाको।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। स्वदेश गानहरू सुनाउने क्रम अहिलेलाई यति नै। यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 8 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
4: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। नयाँ सरकारले शासन सञ्चालनको 4 महिना पुरा गरिसकेको छ। यसबीचमा घरेलु राजनीतिमा जस्तै बाह्य सम्बन्ध सञ्चालनमा पनि नयाँ सरकारको शैली र प्राथमिकता बिस्तारै देखिन थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सुरुवाती चरणमा विदेशी राजदूतहरूसँगको भेटघाटमा परम्परागत अभ्यासभन्दा फरक शैली अप्नाउन खोज्नुभयो। विशेष गरी कुनै एक देशका राजदूतसँग छुट्टा छुट्टै शिष्टाचार भेट नगरी सामूहिक संवादलाई प्राथमिकता दिने अभ्यासले सरकारको कूटनीतिक दृष्टिकोणबारे बहस जन्माएको थियो। गएको चैतमा भारत, चीन, अमेरिका, बेलायत लगायत विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री शाहले नेपालका प्राथमिकता र सरकारको दृष्टिकोणबारे जानकारी गराउनु भएको थियो। त्यसपछि पनि युरोपेली सङ्घ आबद्ध देशका राजदूतहरूसँग सामूहिक संवाद भयो। त्यति बेला सरकारको तर्फबाट सामूहिक भेटले कूटनीतिक मर्यादाको नयाँ अभ्यास स्थापित गर्ने सन्देश समेत दिइएको थियो। तर पछिल्लो समय प्रधानमन्त्री शाह आफैले स्थापित गर्न खोजेको त्यही अभ्यासबाट पछि हट्नु भएको छ। एकै दिन भारतका राजदूत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गरेर उहाँले परम्परागत द्विपक्षीय कूटनीतिक अभ्यासलाई पुनः निरन्तरता दिनुभएको छ। यी भेटमा नेपाल भारत र नेपाल चीन सम्बन्ध, विकास साझेदारी, लगानी, व्यापार, पूर्वाधार तथा आपसी हितका विषयमा छलफल भएको छ। नेपालको भू राजनीतिक अवस्थाका कारण परराष्ट्र नीति केवल कूटनीतिक शिष्टाचारको विषय होइन, यो राष्ट्रिय सुरक्षा, आर्थिक विकास, व्यापार, ऊर्जा, पूर्वाधार, रोजगारी र समग्र राष्ट्रिय हितसँग जोडिएको विषय हो। त्यसैले प्रधानमन्त्रीको व्यक्तिगत कार्यशैलीभन्दा माथि उठेर सरकारको स्पष्ट संस्थागत र दीर्घकालीन परराष्ट्र नीति आवश्यक देखिन्छ। यसै सन्दर्भमा आज हामी नयाँ सरकारको परराष्ट्र नीतिको दिशा, प्रधानमन्त्री शाहको कूटनीतिक शैलीमा आएको परिवर्तन, भारत चीन सम्बन्धमा सन्तुलन, विकास कूटनीति, बिआरआई, पश्चिमी देशहरूसँगको सम्बन्ध तथा नेपालको समग्र राष्ट्रिय हितका विषयमा विस्तृत कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट। भट्टज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: धन्यवाद यहाँलाई।
0: आज हामी सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गर्छौँ। सबैभन्दा पहिले चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहले सुरुमा विदेशी राजदूतहरूसँग एकल भेट नगर्ने नीति लिनुभएको थियो। अहिले भारत र चीनका राजदूतसँग छुट्टा छुट्टी भेट गर्नुभयो झन्डै 4 महिनापछि। यसलाई तपाईँले कूटनीतिक नीतिमा परिवर्तनका रूपमा हेर्नुहुन्छ कि व्यावहारिक आवश्यकता हो यो?
1: यो महत्त्वपूर्ण प्रश्न तपाईँले सोध्नुभयो अनि तपाईँले अलिअलि उत्तर पनि दिनुभयो, किनकि केही हदसम्म व्यावहारिक आवश्यकता पनि हो यो अहिलेको। प्रधानमन्त्रीले जसरी सुरुको दिनमा चाहिँ धेरै देशको राजदूतहरूलाई नभेट्ने नै निर्णय गर्नुभएको थियो र सुरुमा भेट्दाखेरि सामूहिक रूपमा 17 राजदूतहरूलाई उहाँले भेट्नुभयो र उहाँले विदेश भ्रमण पनि नगर्ने धेरै कुराहरू सुरुमा राख्नुभयो मलाई, अनि त्यसपछि भारतको विदेश सचिवको भ्रमण पनि हुन सकेन किनकि प्रधानमन्त्रीले नै के भन्नुभयो भने म चाहिँ अहिले बाहिरको त्यस्तो कुनै पनि डिप्लोम्याट या हाई ऱ्याङ्किङ डिग्निटरिजलाई म भेट्ने उसमा छैन र मेरो प्रायोरिटी चाहिँ आन्तरिक व्यवस्थापन चाहिँ सबभन्दा प्रमुख आवश्यकता हो भन्ने किसिमको म्यासेज सुरुमा दिनुभयो। तर हामीले हाम्रो आवश्यकता के हो भने छिमेकीको देशको राजदूतहरूलाई चाहिँ हामी चाहेर पनि नकार्न सक्दैनौँ किनकि त्यो भेट्नु नै पर्ने हुन्छ। मलाई लाग्छ सुरुदेखि नै जुन किसिमको उहाँले एक किसिमको कूटनीतिमा नयाँ आयाम स्थापना गर्ने कोसिस गर्दै हुनुहुन्थ्यो त्यो केही हदसम्म किन गर्नु खोजेको हो भने हामी कहाँ चाहिँ हिजोका दिनमा चाहिँ धेरैजसो विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीलाई जति बेला चाहे त्यति बेला भेट्ने र इस्टाब्लिस्ड प्रोटोकललाई चाहिँ पनि नमान्ने किसिमको हिजोको चलन थियो। त्यसलाई उहाँले केही हदसम्म चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्छ कि भन्ने किसिमको सोच हुनसक्छ। मलाई लाग्छ त्यो केही हदसम्म जरुरी पनि थियो किनकि हिजोको दिनमा जसरी विदेशी राजदूतहरूले मन परी किसिमको नेपालको आफ्नो इस्टाब्लिस्ड प्रोटोकलको नर्म्स एन्ड भ्याल्युजभन्दा बाहिर गएर पनि त्यो किसिमको भेटघाटहरू भइरहेको थियो, त्यो किसिमले पनि एक किसिमको अप्ठ्यारो अवस्था चाहिँ यहाँ थियो, त्यसलाई व्यवस्थापन गर्ने भन्ने किसिमको सोच थियो। तर त्यो हुँदाहुँदै पनि त्यसलाई गर्न पनि सकिन्थ्यो, तर पछिल्लो दिनमा यो सरकारले जुन हिसाबले विदेश नीतिलाई अगाडि सार्यो त्यसले गर्दाखेरि हामी चाहिँ अप्ठ्यारो अप्ठ्यारोमा पर्दै गयौँ। किनकि हाम्रो चाहिँ छिमेकीहरू या अरू कुनै पनि देशहरूको सम्बन्ध चाहिँ नेपालको विकासको लागि या अरू धेरै चिजको लागि चाहिँ महत्त्वपूर्ण हुन्छ, र त्यसलाई चाहिँ हामी उनीहरूको इन्ट्रेस्टको लागि होइन नि त, त्यो नेपालको इन्ट्रेस्टको लागि भेट्ने नभेट्ने हो, त्यो कुरालाई चाहिँ आकलन गर्न सकेनौँ एउटा। दोस्रो कुरा, पछिल्लो दिनमा चाहिँ भेट्नै पर्ने किन हो भने राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै पनि समस्या देखियो, प्राइम मिनिस्टर आफै पनि एकदमै अप्ठ्यारोमा परे, किनकि आन्तरिक रूपमा पनि पार्टीमा त्यति सहज रूपमा पार्टी अगाडि बढेको जस्तो देखिँदैन, बाहिरै त चिरा परेको छैन तर केही न केही चाहिँ मान्छेमा त्यो किसिमको त्यो मेसेज चाहिँ
0: गर्न
1: सकिने जस्तो अवस्था भइसकेको छ। अब आन्तरिक रूपमा पनि प्रधानमन्त्री एकदमै कमजोर हुनुभयो हिजोको दिनमा चाहिँ, अब त्यो महत्त्वपूर्ण दुई तिनवटा भिजिटमा हामी चुक्यौँ जस्तो लाग्छ मलाई, यो सरकार चुक्यो। एउटा चाहिँ मैले अगाडि भने भारतीय विदेश सचिवलाई पनि हामीले भेट्नु पर्थ्यो, किनकि त्यो हाम्रो इन्ट्रेस्टको लागि हो, प्रोटोकल त्यति बेला त्यति धेरै महत्त्वपूर्ण हुँदैन थियो होला। दोस्रो कुरा, त्यसैको सेरोफेरोमा हो र अमेरिकाको उच्च अधिकारी एकजना आउँदै हुनुहुन्थ्यो, उहाँसँग पनि भेट भएन, अफिसियली भेट भएन, मैले अफिसियल वर्ड युज गरेँ, त्यसले गर्दाखेरि एक किसिमको गलत सन्देश पनि गयो। अब हाम्रो चाहिँ अन्तर्क्रिया धेरै इन्टरेक्सन इकोनोमिक पोलिटिकल विभिन्न किसिमको इन्टरेक्सन छिमेकीहरूसँग र पश्चिमा जगतसँग लामो समयदेखि भइरहेछ होइन, र त्यसलाई एकैचोटि इग्नोर गर्नु पनि मिल्दैन। मलाई के लाग्थ्यो भने त्यो एउटा त्यसलाई यदि गर्नु नै पर्थ्यो भने अलिक फरक हिसाबले गरेको भए अब सजिलो हुन्थ्यो। अहिले अलि सरकार नै अप्ठ्यारोमा परेको अवस्थामा चाहिँ उहाँले त्यो तपाईँले अगाडि भने जस्तै व्यावहारिकतालाई चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने हिसाबले यो चाहिँ भिजिट यो अहिलेको पछिल्लो भेटघाटहरू भइरहेछ, भेटघाटहरू भयो त्यसलाई चाहिँ हामीले पोजिटिभ रूपमा नै लिनुपर्छ, र हाम्रो छिमेकीको या अरू कुनै पनि राजदूतहरू हुन् या त्यसलाई चाहिँ त्यति धेरै इग्नोर चाहिँ गर्न सकिँदैन, किनकि नेसनल इन्ट्रेस्ट चाहिँ प्रोटोकलबाट पनि आउँदैन, किनकि नेसनल इन्ट्रेस्टको लागि चाहिँ यदि प्रोटोकलले नेसनल इन्ट्रेस्टलाई चाहिँ कुनै समस्या निर्माण क्रिएट गरिरहेको छ या अनि प्रोटोकल मास्दाखेरि चाहिँ हामीलाई राष्ट्रको रूपमा हामीलाई बढी फाइदा हुन्छ भने हामीले त्यसलाई चाहिँ त्यति सिरियसली चाहिँ लिनु हुँदैन कि जस्तो लाग्छ।
0: यसमै भट्टोजी, जस्तो त्यति बेला सामूहिक भेट गर्नु, नयाँ सरकार आउने बित्तिकै सामूहिक भेट गरेर एउटा सन्देश दिनु पनि त्यो बेलाको आवश्यकता थियो, अहिले फेरि छुट्टा छुट्टै भेटवार्ता गर्नु, भारत र चिनका राजदूतसँग भेटवार्ता गर्नु पनि अहिलेको आवश्यकता
1: पर्यो। तर त्यसले के देखायो भने दुइटै त्यो त्यति बेलाको आवश्यकता एक हदसम्म हामी कहाँ चाहिँ प्रोटोकलको त्यो अलि रीतिथिति भनौँ न त्यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने त जरुरी थियो, तर उहाँले त्यो 17 राजदूतलाई भेटिसकेपछि पनि धेरै मान्छेहरू धेरै राजदूतहरू भेट्न खोजिरहेको थिए, बाहिरको धेरै भिजिटहरूको सम्भावना पनि थियो, त्यसलाई पनि हामीले अघि बढाउनु पर्थ्यो, त्यहाँ हामी चाहिँ चुक्यौँ कि जस्तो लाग्छ। हामी चाहिँ प्रोटोकल नै हाम्रो सबभन्दा ठुलो प्रायोरिटी हो भन्ने किसिमको म्यासेज गयो। एउटा चाहिँ उहाँले आन्तरिक राजनीतिक व्यवस्थापन गर्ने, त्यसपछि चाहिँ म बाहिर जाने या अरू विदेश भ्रमण गर्ने किसिमको म्यासेज, त्यो पनि हुन सकेन क्या। तर कता कता त्यो हामी चाहिँ अब डिप्लोमेसीमा चाहिँ अलिकति त्यो सरकारले कसरी लिन्छ, तर त्यति धेरै मेच्योरिटी चाहिँ देखिएन जस्तो लाग्छ मलाई, चाहिँ त्यो मेच्योरिटीको चाहिँ कमी देखियो। हुन त अब नयाँ सरकार पनि हो, धेरै व्यक्तिहरूको त्यत्रो अनुभव छैन, तर व्यक्तिको अनुभव नभए पनि हामी कहाँ इस्टाब्लिस्ड मेकानिजम छ, परराष्ट्र मन्त्रालय छ, त्यहाँ धेरै अनुभवी अधिकारीहरू छन् होइन, परराष्ट्र मन्त्रालयसँग कोअर्डिनेट गरेको भए मलाई लाग्छ यो अब यो समस्या आउँदैन थियो होला। केही हदसम्म चाहिँ सरकारले पनि भनौँ न इस्टाब्लिस्ड मेकानिजमलाई पनि बाइपास गर्न खोज्यो होइन, त्यसले पनि हामीलाई अलिअलि यो सरकारलाई चाहिँ ब्याकफायर गर्यो, जसले गर्दाखेरि अहिले चाहिँ विभिन्न किसिमको टिका टिप्पणी, हिजो नै भेट्ने प्रधानमन्त्री अहिले फेरि किन सबै राजदूतहरूलाई भेट्दैछन् भन्ने किसिमको प्रश्न उठिरहेछ।
0: जस्तो यसरी पहिला सामूहिक भेट्ने, हामी अब एक्लै एक्लै भेट्ने होइन, सामूहिक भेट्नुपर्छ भनेर एउटा त्यो सन्देश दिने गरी सुरु भएको भेटघाट, फेरि अहिले चाहिँ एक्लै एक्लै भेट, त्यो दुइटै बेलाको दुइटै आवश्यकता थियो भनेर तपाईँले भन्नुभयो। तर 81 यो 4 महिनापछि चाहिँ एक्लै एक्लै भेट्नुपर्ने अवस्थामा आइपुग्दाखेरि चाहिँ त्यसको कारण चाहिँ प्रधानमन्त्री अथवा सरकारको तर्फबाट सार्वजनिक गर्नुपर्ने हुन्थ्यो कि हुँदैन थियो?
1: अब कारण चाहिँ किनकि मलाई के लाग्छ भने हिजोको दिनमा हाम्रो नयाँ सरकार बनिसकेपछि विशेष गरेर छिमेकसँगको सम्बन्धलाई फेरि पुनर्ताजगी गर्ने किसिमको एउटा परिपाटी पनि थियो, भेटघाट पनि गर्ने, जसले गर्दाखेरि केही हदसम्म त्यसले नेपालको विकासको लागि चाहिँ सहयोग गरेकै हुन्थ्यो। अब लामो समयसम्म हामी एक किसिमले पछिल्लो सरकारकै उदाहरण लिँदाखेरि दुइटै छिमेकी र अरू पश्चिमा राष्ट्रहरूबाट पनि अलि एक किसिमको डिस्कनेक्ट जस्तो अलि मेसेज नै गलत गयो क्या। किनकि कस्तो मेसेज गलत भयो भने नेपालको प्रधानमन्त्रीले अहिलेको सरकारले चाहिँ कूटनीतिज्ञहरूलाई त्यति प्राथमिकतामा राखेको छैन भन्ने किसिमको मेसेज गयो। त्यो लामो समयसम्म त्यो यदि रहिरहेको भए मलाई लाग्छ त्यसले झन् ड्यामेज गर्थ्यो। त्यही भएर एउटा त्यो ड्यामेज कन्ट्रोलको अवस्थाबाट पनि बाहिर आउनुपर्ने थियो, त्यसलाई पनि हामीले मिलाउनु पर्ने नै थियो। एउटा दोस्रो महत्त्वपूर्ण कारण के हो भने मलाई सबैभन्दा सिरियसली हेर्नुपर्ने चाहिँ केही हदसम्म चाहिँ आन्तरिक रूपमा पनि उहाँहरू चाहिँ अलिअलि प्रधानमन्त्री पनि अलिअलि भित्रै पनि अब यो घेराउ भन्ने त शब्द अलि अप्ठ्यारै होला, अलि धेरै कडा होला, तर भित्रै पनि उहाँलाई चाहिँ अप्ठ्यारोमा पर्नुभयो। त्यो अप्ठ्यारोबाट बाहिर निस्कनुको लागि पनि त्यो इन्गेजमेन्ट चाहिँ गर्नुपर्ने जरुरी देखियो होइन। त्यस्तो कुरा नेपालकै भनौँ न विकास विभिन्न किसिमको प्रोग्रामहरूको लागि, आर्थिक क्रियाकलाप गतिविधिको लागि, इन्भेस्टमेन्टको लागि पनि तपाईँले डिप्लोम्याटसँग कुरा गरेनौँ, अरू देशहरूसँग इन्गेजमेन्ट गरेनौँ भने त त्यो पनि त्यो कार्यक्रमहरू पनि अगाडि बढाउन सकिँदैन। त्यही भएर यो निरन्तरता नै भइराख्नु पर्थ्यो क्या हामीलाई। मैले सुरुमै पनि भने जुन हिसाबले हिजोको दिनमा प्रधानमन्त्री या अरू मन्त्रीहरूसँग काठमाडौँमा भएका कूटनीतिज्ञहरूले भेटघाट गर्थे, त्यो अलिकति नम्स एन्ड नम्सभन्दा बाहिर थियो, त्यसलाई चाहिँ ट्र्याकमा ल्याउनु पर्ने आवश्यकता थियो। तर त्यो ट्र्याकमा ल्याउने कन्टेक्स्टमा चाहिँ पुरै सम्बन्धै चाहिँ बिगार्नुपर्ने चाहिँ थिएन, किनकि इन्गेजमेन्टलाई नै हामीले त्यसलाई चाहिँ अगाडि नबढाउनु भनेको होइन थियो। त्यसलाई इन्गेजमेन्टलाई पनि अगाडि बढाउने, एट द सेम टाइम त्यो प्रोसेसलाई पनि अलिकति व्यवस्थित गर्ने भन्ने मात्रै त हो नि त। उहाँले इन्गेज गर्दै हुनुहुन्छ, इन्गेज यो पोजिटिभ साइन हो, किनकि लामो समयदेखिकै छ नि, जस्तै भारतसँगको सम्बन्धलाईदेखि चिनसम्म अरू अरू देशहरूको सम्बन्धलाई पनि अब हामी एक किसिमले वार्तालाई अगाडि बढायौँ नि त। यसले वार्ता गर्नु सजिलो भयो होइन, अब ओपन अप गर्नुभयो, ओपन अप हुनुभयो भनौँ न, प्रधानमन्त्री अहिले खुल्नुभयो, अब बोल्ने उहाँले आफ्नो कूटनीति एक्टिभिटिजहरूलाई अगाडि सार्नुभयो, त्यसले गर्दाखेरि केही हदसम्म हामीलाई सजिलो पनि हुन्छ होला। जुन हिजो एउटा नकारात्मक एउटा अर्को मेसेज गएको थियो, त्यो मेसेजलाई उहाँहरू चिर्दै हुनुहुन्छ र त्यसले आम नागरिकलाई पनि सजिलै हुन्छ, राज्यलाई पनि सजिलै हुन्छ र उहाँलाई पनि मलाई लाग्छ जुन किसिमको समस्या देखिरहेको छ राजनीति उहाँको दलभित्र र सरकार चलाउनलाई, त्यसलाई पनि केही हदसम्म यसले खुकुलो बनाउँछ, किनकि इन्गेजमेन्ट भएपछि केही न केही इकोनोमिक एक्टिभिटिज होला होइन, सम्बन्धलाई चाहिँ नयाँ हिसाबले हेर्ने अवसर पनि पाउँछ दिन्छ नि त त्यसले।
0: हजुर,
1: मलाई लाग्छ पोजिटिभ नै हो।
0: चन्द्रदेव भट्टज्यू, तपाईँ कूटनीतिक मामिलाका जानकार र भू राजनीतिका विश्लेषक हुनुहुन्छ। आज हामी तपाईँसँग सरकारको कूटनीतिक सम्बन्ध परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। अब नेपाललाई संवेदनशील भू राजनीतिक भएको अवस्था भएको देश भनिन्छ होइन, यो नेपाल जस्तो संवेदनशील भू राजनीतिक अवस्थाको देशमा प्रधानमन्त्रीले भारत र चिनका राजदूतसँग प्रत्यक्ष भेट्नु चाहिँ कतिको आवश्यक हुन्छ?
1: होइन, अब यो अहिले मात्रै होइन, हाम्रो देशको प्रधानमन्त्रीहरूले हिजोको दिनमा पनि भारत चीन र अरू देशको राजदूतहरूसँग पनि भेट्दै आएको हुन्, यो पहिलोचोटि उहाँले भेटिराख्नु भएको छैन होइन। दुईवटा देशको राजदूतहरूलाई कन्फिडेन्समा
0: आवश्यक,
1: दुईवटा देशलाई चाहिँ कन्फिडेन्समा लिनु हाम्रो लागि अति नै जरुरी हो, किनकि भारत र सँग हाम्रो विभिन्न किसिमको सम्बन्ध छ, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक होइन। पछिल्लो दिनमा त्यही लेभलको सम्बन्ध चिनसँग पनि बढ्दै गएको छ। हिजो चिनसँगको जुन ट्रान्ज्याक्सनल रिलेसन थियो, त्यो ट्रान्ज्याक्सनल सम्बन्धबाट अहिले हामी पिपुल टु पिपुल सम को लेभलको रिलेसनमा पनि जाँदै जाँदैछौँ। अर्को धेरै किसिमको विकासको एक्टिभिटिजहरू, इन्फ्रास्ट्रक्चरको एक्टिभिटिजहरू पनि चिनसँग अगाडि बढ्दैछन्। अब यस्तो अवस्थामा जुन दुईवटा देशसँग हाम्रो एकदमै आर्थिक सम्बन्ध पनि बढ्दै आएको छ, त्यो दुईवटा देशको राजदूतहरूलाई भेट्नु चाहिँ स्वाभाविक हो। मलाई लाग्छ हिजै पहिले नै भेट्नु पर्थ्यो, सुरुकै दिनमा 17 जना राजदूतलाई सामूहिक भेटघाट गरिसकेपछि, किनकि हाम्रो चाहिँ छिमेकको कूटनीति चाहिँ प्राथमिकतामा पर्नुपर्ने हो। यो अहिले पहिले नै केही दुई तिन महिना अगाडि नै भेट्नुपर्ने हो, ढिलो भयो, यो ढिलै भए पनि भेटघाट गर्नुभयो। मलाई लाग्छ त्यो एउटा महत्त्वपूर्ण पक्ष हो कि जस्तो लाग्छ। मलाई लाग्छ अरू पश्चिमा देशको राजदूतहरूलाई पनि भेट्नुपर्ने हुन्छ, किनकि हाम्रो लागि चाहिँ इन्टरनेसनल कम्युनिटी पनि त्यतिकै महत्त्वपूर्ण हो। हामीलाई विकासको लागि, इन्भेस्टमेन्टको लागि बाहिरबाट पैसा चाहिन्छ, त्यसको लागि राजदूतहरूसँग, देशहरूसँग सम्बन्ध चाहिँ राम्रो सुधार्नुपर्छ। अब तपाईँले भूराजनीतिको कुरा गर्नुभयो, भूराजनीति हिजोको दिनमा पनि थियो, अहिलेको दिनमा पनि छ, भोलि पनि
0: रहेछ, होइन
1: फरक छ, त्यो एकदमै फरक छ। त्यही र त्यो भूराजनीतिलाई व्यवस्थापन गर्नुको लागि पनि हाम्रो सम्बन्ध चाहिँ भइरहनुपर्छ। र राजदूतहरूलाई भेट्दैमा भूराजनीतिमा कुनै खतरा आउने र भूराजनीति सङ्कट, झन् भूराजनीतिक सङ्कटमा पर्ने होइन। अब हिजो र आजको भूराजनीतिमा धेरै फरक भयो, किनकि हिजो हाम्रो दुईवटा छिमेकी राष्ट्रहरू आर्थिक रूपमा पनि बलियो थिएन, राजनीतिक रूपमा पनि बलियो थिएन। अहिले दुईवटै देशहरू विश्व रङ्गमञ्चमा एकदमै सशक्त रूपमा आफूलाई प्रस्तुत गरिरहेछन् र हिजोको जुन रैथाने शक्तिहरूलाई उहाँहरूले चुनौती दिइराख्छन्। त्यो चुनौती दिने अवस्थामा यो क्षेत्रमा चाहिँ रैथाने शक्तिहरू भनौँ न, पश्चिमेली राष्ट्रहरू, मेनली अमेरिका या अरू देशहरूको चाहिँ चहल पहल निकै बढेको छ, होइन। चिन र अमेरिका बिचको विभिन्न लेभलको हामीमा कन्फ्लिक्टदेखि लिएर होइन टेन्सन हामी देख्न सक्छौँ, त्यो टेन्सनको बाछिटा हामी कहाँ पनि पर्न सक्छ, होइन। त्यसले गर्दा त्यो कुराहरू चाहिँ हामीले एकदमै ध्यान दिएर चाहिँ हेर्नुपर्ने हुन्छ क्या। त्यही भएर यो त चेन्ज नै भइरहेको छ। जसरी एउटै भनौँ न, पृथ्वीनारायण शाहले जति बेला नेपालको फरेन पोलिसीको परिकल्पना गरेका थिए त्यो बेला एक किसिमको आवश्यकता थियो, राणा शासनमा आएर अर्को किसिमको भयो होला। हिजो पञ्चायती व्यवस्थामा फरक किसिमको थियो, त्यो शीतयुद्धको कालीन, होइन। त्यसपछि 90s दशकमा उदारवादी लोकतन्त्र र उदारवादी अर्थतन्त्रको कुरा आयो, या सोभियत सङ्घको विघटन भइसकेपछि फरक किसिमको भूराजनीतिक चुनौतीहरू आए। अब अहिले चाहिँ नयाँ प्रविधि आछ, होइन, नयाँ किसिमको शक्ति राष्ट्रहरू उदाइरहेछन्, त्यो फरक किसिमको भूराजनीतिक परिप्रेक्ष्य हामी देख्न सक्छौँ। तर यो भूराजनीतिको परिप्रेक्ष्यलाई भूराजनीतिलाई जहिले पनि हामीले चाहिँ थ्रेटको पर्सेप्सनबाट मात्रै हेर्छौँ, यसलाई चाहिँ अपर्च्युनिटीको रूपमा चाहिँ कसरी उपयोग गर्न सकिन्छ, उपभोग गर्न सकिन्छ भनौँ न, त्यसले ल्याउने अवसरहरूको लागि पनि हामीले इन्गेजमेन्ट चाहिँ बढाउनु पर्ने हुन्छ। तर त्यो इन्गेजमेन्ट मात्रै बढाएर पनि हुँदैन, त्यही अनुसारको हाम्रो मेन पावर पनि बढाउनु पर्ने होला, स्किल्स पनि डेभलप गर्नुपर्ने होला, होइन। त्यही अनुसारको विश्व राजनीतिलाई हामीले बुझ्न सक्नुपर्ने जरुरी हुन्छ।
0: अब हामी के गर्नुपर्छ भनेर एकछिनपछि सरकारले के गर्नुपर्छ भनेर आउँला, होइन। जस्तो त्यही भेटमा पनि पछिल्लो भारत र चिनका राजदूतसँग एकै दिन छुट्टा छुट्टी भएको भेटमा प्रधानमन्त्रीले भारतसँग ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने र चिनसँगको सम्बन्ध सुदृढ गर्ने कुरा गर्नुभएको छ। व्यवहारमा अहिले दुई देश बिच चाहिँ हाम्रो देशको भारतसँगको सम्बन्ध र नेपाल र चिनसँगको सम्बन्ध चाहिँ कस्तो छ र सन्तुलन कायम गर्न के गर्नुपर्छ?
1: अब दुईवटा देशसँग हामी सन्तुलन गर्नै सक्दैनौँ, होइन, किनकि दुइटै एकदमै शक्तिशाली राष्ट्र छन् आर्थिक रूपमा, विभिन्न हिसाबले राजनीतिक रूपमा। हामीले दुइटै देशबाट बढीभन्दा बढी फाइदा कसरी लिन सक्छौँ, हाम्रो कूटनीति चाहिँ त्यतातिर गाइडेड हुनुपर्ने हुन्छ, होइन। भारतसँगको सम्बन्ध एक किसिमले पछिल्लो केही वर्षदेखि अलि तिक्तता देख्न सक्छौँ हामी पोलिटिकल लेभल, विशेष गरेर
0: अघिल्लो सरकारको पालादेखि,
1: पहिलेदेखि नै लामो भनौँ न, लगभग यो हाम्रो संविधान आइसकेपछि, भनौँ न अहिलेको संविधान लागू भइसकेपछि नै उतार चढाउ नै छ, त्यति नर्मलाइज भएको चाहिँ देखिँदैन पोलिटिकल लेभलमा, है। आम नागरिकको स्तरमा चाहिँ त्यति मैले समस्या देखिरहेको छैन। तैपनि पछिल्लो दिनमा भारत र नेपालको बिचमा विभिन्न स्तरमा इन्गेजमेन्ट चाहिँ हामी बढेको देख्न सक्छौँ। आर्थिक गतिविधिहरू, भारतले पनि विभिन्न किसिमको प्रोजेक्ट जुन लामो समयदेखि यहाँ पेन्डिङ थियो उनीहरूलाई पनि कसरी अगाडि बढाउन सकिन्छ भन्ने किसिमले काम गरेको देखिन्छ। तर कता कता चाहिँ अविश्वास चाहिँ छ, किनकि हामी पनि हाम्रो सरकारको नेतृत्व गर्ने व्यक्तिहरूले पनि बेला बेलामा विभिन्न किसिमको स्टेटमेन्टहरू दिन्छन् जसले चाहिँ कन्फिडेन्स चाहिँ त्यति बढाउँदैन, अविश्वास चाहिँ त्यसले झन् बढाउँछ क्या। त्यो किसिमको स्टेटमेन्टले गर्दाखेरि पनि होला, एउटा चाहिँ हाइएस्ट पोलिटिकल लेभलमा लामो समयदेखि भेटघाटै भएको छैन भनौँ न, भारत र नेपालको प्रधानमन्त्रीको बिचमा भएकै छैन। मलाई लाग्छ 3-4 वर्ष पहिले होला भएको एउटा भेटघाट, होइन त्यो पछि त त्यति बेला पनि त्यति छलफल गरिएन होइन। हिजोको भेटघाटहरू फेरि सबै चाहिँ यहाँ चाहिँ सत्ता कसरी टिकाउने भन्ने पनि हिसाबले पनि भावन्थ्यो होइन, तर समस्या समाधान कसरी गर्ने र दुई देशको बिचको सम्बन्धलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले पछिल्लो दिनमा लामो समय भइसक्यो त्यो भेटघाट भएको छैन। त्यही भएर कता कता दुइटै साइडमा चाहिँ एक किसिमको चिसोपना छ, त्यसलाई चाहिँ हटाउनु चाहिँ जरुरी हुन्छ होइन। त्यो चिसोपना एउटा हाम्रो आन्तरिक कारणले गर्दाखेरि पनि होला, दोस्रो किसिमले दोस्रोमा दोस्रो परिपक्ष भनेको तपाईँले अगाडि जुन भन्नुभयो नि भूराजनीति, त्यो भूराजनीतिले पनि नयाँ नयाँ एक्टरहरू आछन्, त्यो एक्टरहरूले पनि काम गरेर हुन्छन् नि, त्यसले गर्दाखेरि भारतसँगको सम्बन्ध चाहिँ उतार चढाव देख्न सक्छौँ र भोलिको दिनमा पनि यो उतार चढाव रहि नै रहन्छ कि जस्तो लाग्छ मलाई लामो समयसम्म। त्यसको लागि चाहिँ दुइटै देशमा चाहिँ सबल नेतृत्व र त्यसले चाहिँ लङ टर्मसम्म हेर्न सक्ने नेतृत्वको चाहिँ आवश्यकता छ। अब चिनसँगको सम्बन्ध चाहिँ पनि धेरै राजनीतिकरण गऱ्यौँ हामीले हिजोको दिनमा पनि होइन, आज पनि त्यो राजनीतिकरण चाहिँ गर्नु हुँदैन। चिनले पनि विशुद्ध रूपमा नेपाललाई पनि आर्थिक रूपमा सहयोग गर्न खोजिरहेछ होइन। मलाई लाग्छ बेल्ट एन्ड रोड इनिसिएटिभको परिप्रेक्ष्यमा चाहिँ हामीले कसरी त्यसबाट बढीभन्दा बढी फाइदा लिन सक्छौँ त्यतातिर हाम्रो चाहिँ सोच हुनुपर्ने हो, र नेपालको राजनीतिक दलहरू विशेष गरेर चिन भारत र अमेरिकाको परिप्रेक्ष्यमा चाहिँ विचारधाराले हिजोका दलहरू विचारधाराले निर्देशित थिए, आइडियोलोजी उहाँहरूको जस्तो थियो, त्यही किसिमको राजनीतिक ओपिनियन पोलिटिकल ओपिनियनहरू उहाँहरूले दिन्थे र त्यही किसिमको इन्गेजमेन्ट पनि गरेर आउँथे। मलाई लाग्छ त्योभन्दा अलि हामीले फरक हिसाबले अगाडि बढ्नुपर्ने हुन्छ, र अब अहिलेको नयाँ सरकार जुन छ त्यो त्यति धेरै विचारधारामा उभिएको छैन, र त्यसलाई चाहिँ त्यो अवसर पनि छ। हिजो उहाँहरूले नै भन्नुभएको छ नि, अहिलेको पार्टी सभापतिले नै नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिले, हामी कहाँ चाहिँ आइडियोलोजिकल ब्यागेज छैन, त्यही भएर हामीलाई चाहिँ भारत चिनसँग सम्बन्ध अगाडि बढाउनु कुनै समस्या नहोला भन्ने किसिमको मेसेज पनि दिइराख्नु भएको छ होइन। त्यही भएर चिनसँग पनि हामीले त्यो सम्बन्धलाई चाहिँ राजनीतिकरण चाहिँ गर्न चाहिँ हुँदैन। चिन अलि त्यहाँ पनि अविश्वास छ, अविश्वास के छ भने चिनको बुझाइ पनि अहिलेको सरकार चाहिँ हाम्रो फर्ममा भन्दा पनि बाहिरबाट होइन भन्ने किसिमको उनीहरूको होइन मेसेज, उनीहरूको बुझाइ अलिकति त्यति पोजिटिभ त्यति विश्वासमै त्यो विश्वासको खडेरी त्यहाँ पनि देख्न सक्छौँ, तर चिनसँग पनि तर चिन चाहिँ यति यस्तो अवस्थामा यति शक्तिशाली भइसकेको छ कि उसले नेपालमा जुन सरकार आए पनि जतातिर ढल्केको आए पनि उसले डिल गर्न सक्छ, उसलाई कसैले अहिले रोक्न सक्दैन, उसले आफ्नो हिसाबले काम गर्न सक्छ। अब त्यसरी उदाएको शक्ति राष्ट्रहरूसँग हामीले चाहिँ प्राग्मेटिक फरेन पोलिसी चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ, र त्यसको लागि चाहिँ नेतृत्वमा चाहिँ एकदमै कुशल नेतृत्व हुनु चाहिँ जरुरी छ। मलाई
0: के गर्नुपर्छ म एकछिनपछि आउँला, अहिले तपाईँले जुन एउटा यो सम्बन्धमा राजनीतिकरण भन्ने तपाईँले शब्द प्रयोग गर्नुभयो नि, त्यो राजनीतिकरण चाहिँ चिनसँग भन्दा भारतसँग बढी छ,
1: त्यो
0: पहिलेदेखि नै थियो अहिले पनि छ,
1: त्यो दुइटैको देशमा पछिल्लो दिनमा चाहिँ दुइटै देशसँग देख्न सकिन्छ। भारत हिजोको लामो समयसम्म भारतसँगको सम्बन्ध चाहिँ तपाईँले विशेष गरेर राजनीतिसँगै पनि जोडिएको थियो, सत्ता समीकरणमा धेरै त्यो सम्बन्ध अड्केको देखिन्थ्यो,
0: प्रत्यक्ष अप्रत्यक्ष
1: देखिन्थ्यो होइन त्यो हिजोको दिनमा। तर भारत पछिल्लो दिनमा त्यो उसबाट चाहिँ अलिकति बाहिर निस्किसकेको जस्तो कि लाग्छ सन् 2018-19 पछि। तर हामी चाहिँ अझ पनि त्यो सम्बन्धलाई त्यही एङ्गलबाट व्याख्या गर्नु खोज्छौँ कि, त्यो हाम्रो समस्या एउटा। अनि चिनसँगको सम्बन्ध चाहिँ हिजो त्यो राजनीतिकरण थिएन, चिनसँग हिजो विशुद्ध चिनले पनि राजनीतिकरणले को त्यो फ्रेमवर्कबाट त्यो एङ्गलबाट हेर्दैन थियो होइन, विशुद्ध आर्थिक इन्गेजमेन्ट या पिपुल टु पिपुल रिलेसनको हिसाबले हेर्थ्यो। तर पछिल्लो दिनमा चिन जसरी आफूलाई शक्तिशाली रूपमा अगाडि बढाउँदै आएको छ, त्यही अनुसारले उसले नेपालसँग मात्र होइन अरू देशहरूसँग पनि अर्थतन्त्र सँगसँगै अरू पक्षीहरूलाई पनि राजनीतिक पक्षीहरूलाई पनि हेर्छ, किनकि त्यो प्रत्येक शक्तिशाली राष्ट्रहरूले गर्ने त्यही हो, किनकि आफ्नो किसिमको लबी क्रिएट गर्ने छिमेकमा या छिमेक टाढा छिमेकभन्दा टाढा पनि गर्ने चाहिँ परम्परा हामी लामो समयसम्म देख्न सक्छौँ।
0: काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेसन, उज्यालो अनलाइन र उज्यालोको फेसबुकबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकास सँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सडक र सवारी।
4: घरबाट निस्किनु अघि धारा, बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: NBL अटो लोन।
7: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
6: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
6: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलित नेपालमा आज हामी सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्टसँग कुरा गरिरहेका छौँ। चन्द्रदेव भट्टज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ।
3: धन्यवाद।
2: तपाईँ कूटनीतिक मामिलाका जानकार, भूराजनीतिक विश्लेषक हुनुहुन्छ। आज हामी तपाईँसँग नयाँ सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। सुरुमा हामीले प्रधानमन्त्रीले सुरुको दिन सरकार, नयाँ सरकार गठन भएपछि सामूहिक भेट गरेको र त्यसपछि झन्डै चार महिनापछि भारत र चिनका राजदूतसँग एक्लै एक्लै भेट गर्नुको अर्थ र दुवै देश र अरू देशहरूसँगको सम्बन्धमा केन्द्रित रहेर कुरा गरौँ। तपाईँले मोटामोटी अब चाहिँ सरकारले बिस्तारै सम्बन्ध सुधारको प्रयास गरिरहेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ, यो प्रधानमन्त्रीको पछिल्लो भेटघाट पनि त्यसकै एउटा सङ्केत हो भनेर भन्नुभयो। अब चाहिँ यो नयाँ सरकारले अब चाहिँ कसरी अगाडि बढ्नुपर्छ भनेर क्रमैसँग कुरा गरौँ। जस्तो मूल आधार चाहिँ यो नयाँ सरकारको परराष्ट्र नीतिको मूल आधार के हुनुपर्छ? भारत र चिनबीच सन्तुलन, राष्ट्रिय हित, विकास, कूटनीति वा भूराजनीतिक यथार्थ?
3: अब यो चाहिँ महत्त्वपूर्ण प्रश्न हो, किनकि हाम्रो चाहिँ विदेश नीतिलाई या परराष्ट्र नीति संविधानमा एकदमै राम्रोसँग व्याख्या गरिएको छ, होइन? त्यो संवैधानिक संविधानमा जुन हिसाबले विदेश नीति व्याख्या गरिएको छ, मलाई लाग्छ त्यही अनुसारले हामीले अगाडि बढ्नुपर्ने होला। हामी यसमा चाहिँ मेजर डिपार्चर गर्न सक्दैनौँ, किनकि त्यस्तो धेरै परिस्थितिमा त्यस्तो चेन्ज परिवर्तन पनि भएको छैन, जसले गर्दाखेरि हिजोको जुन इस्टाब्लिस्ड फरेन पोलिसीको प्रिन्सिपलहरू थिए त्योभन्दा बाहिर जानुपर्ने आवश्यकता चाहिँ मलाई लाग्दैन। तर महत्त्वपूर्ण पक्ष के हो भने, पछिल्लो दिनमा बाहिर विश्व चेन्ज भएको छ, भूराजनीतिक रूपमा या विभिन्न हिसाबले चेन्ज भएको छ। त्यो चेन्जलाई हामीले कसरी आकलन गर्ने र त्यसलाई चाहिँ कसरी हाम्रो फरेन पोलिसीले सम्बोधन गर्न सक्छ भन्ने चाहिँ महत्त्वपूर्ण पक्ष हो, होइन? भारतसँगको होस् या चिनसँगको होस् या अरू पश्चिमा जगतको होस् या अरू कुनै या पश्चिम एसिया होस्, हाम्रो लागि त महत्त्वपूर्ण भनेको पश्चिम एसिया जहाँ धेरै मान्छेहरू काम गर्छन्, होइन? त्यही भएर त्यो पक्ष पनि महत्त्वपूर्ण हो, होइन? त्यही भएर राष्ट्रिय स्वार्थ त, किनकि फरेन पोलिसीको महत्त्वपूर्ण उद्देश्य नै राष्ट्रिय स्वार्थलाई कसरी परिपूर्ति गर्ने भन्ने हो। त्यो राष्ट्रिय स्वार्थ परिपूर्ति गर्नुको लागि हामीले कसरी तयार गर्ने त आफूलाई भन्ने महत्त्वपूर्ण पक्ष छ। अब हामी कहाँ चाहिँ आज धेरै कति 4-5 महिना भइसक्यो, भारतमा पनि राजदूत छैन, चिनमा पनि राजदूत छैन, होइन? अमेरिकामा छैन, अब राजदूतको धेरै ठाउँमा हाम्रो राजदूत नियुक्त हुन सकिरहेको छैन, होइन? मलाई लाग्छ त्यो पनि त्यो पहिलो काम हुनुपर्छ, किनकि ठुल्ठुलो यो हाम्रो छिमेकमा र अरू देशमा चाहिँ कूटनीतिक भ्याक्युम चाहिँ राख्नु हुँदैन, त्यसलाई चाहिँ फुलफिल गर्ने। त्यो फुलफिल भइसकेपछि मलाई लाग्छ त्यो कूटनीतिक सम्बन्धलाई चाहिँ, वार्तालाई चाहिँ अगाडि बढाउन सकिन्छ, एउटा। दोस्रो चाहिँ हाम्रो सबैभन्दा ठुलो अहिलेको विदेश नीतिले गर्नुपर्ने काम चाहिँ नेपालमा चाहिँ रोजगार भनौँ न, हामी चाहिँ आर्थिक रूपमा चाहिँ कमजोर छौँ र बाहिरबाट इन्भेस्टमेन्ट चाहिँ कसरी ल्याउने, नेपालभित्रै रोजगारी कसरी सिर्जना गर्ने, बढीभन्दा बढी नेपाली चाहिँ नेपालीलाई चाहिँ नेपालमै कसरी रोक्ने र रोजगार दिने भन्ने एउटा हो। त्यसको लागि अब अहिले पछिल्लो सरकारले हिजोको दिनमा इकोनोमिक डिप्लोमेसीको कुरा गर्थे, पछिल्लो सरकारले चाहिँ डेभलपमेन्ट डिप्लोमेसीलाई प्राथमिकताको रूपमा अगाडि सारेको छ। अब त्यो डेभलपमेन्ट डिप्लोमेसीलाई कसरी सार्थक रूपमा चाहिँ हामी त्यसलाई चाहिँ लागू गर्न सक्छौँ, त त्यो डिप्लोमेसी भनेर मात्रै हुँदैन, लेखेर मात्रै हुँदैन, त्यसलाई चाहिँ व्यवहारमा उतार्नुपर्ने हुन्छ। हामी आर्थिक कूटनीतिको विषयमा कुरा गरेको लगभग 30-40 वर्षै भइसक्यो, होइन? तर जुन लेभलमा हामीले काम गर्नुपर्ने हो त्यो काम गर्न सकिरहेछैनौँ, किनकि हाम्रो पोटेन्सियल छ, होइन? तर त्यसलाई चाहिँ हामीले हार्नेस गर्न सकिरहेको छैनौँ। हाम्रो जल स्रोतदेखि लिएर व्यापक कुरा होला, होइन? इन्भेस्टमेन्टको त्यो गर्नुपर्ने होला दोस्रो पक्ष चाहिँ। तेस्रो पक्ष चाहिँ दुईवटा छिमेकीले सँग चाहिँ मैले अगाडि पनि भने, त्यो जुन विश्वासको सङ्कट छ त्यो विश्वासको सङ्कटलाई चिर्ने र दुइटैलाई चाहिँ नेपालको डेभलपमेन्टमा चाहिँ हामी चाहिँ सहयोगको लागि चाहिँ उहाँहरूले गरिराख्नु भएको छ त सहयोग गर्ने भनेर, र त्यसको लागि इन्टर्नली तयार हुनुपर्ने होला। हाम्रो सबैभन्दा ठुलो समस्या चाहिँ फरेन पोलिसी नभएर होइन, हामी कहाँ फरेन पोलिसीको फ्रेमवर्क धेरै पुरानो छ, धेरै देशहरूसँग फरेन पोलिसी पोलिसीको त्यति बेला सिद्धान्त नै थिएन जति बेला हामी कहाँ चाहिँ फरेन पोलिसीको सिद्धान्तहरू थिए तर हाम्रो समस्या त्यो हामीले त्यसलाई लागू गर्न सकेनौँ र आन्तरिक राजनीति चाहिँ फरेन विदेश नीतिलाई चाहिँ आन्तरिक राजनीतिको कन्टेक्स्टमा युज गऱ्यौँ लार्जली चाहिँ हामी यदि 46 सालपछि 47 सालपछिको यदि बहसहरू यदि हामी हेर्ने हो भने या हाम्रो प्र्याक्टिसेज हेर्ने हो भने लार्जली भारतसँगको सम्बन्ध होस् या चिनसँगको सम्बन्ध होस् चाहिँ त्यो विदेश नीतिलाई चाहिँ काठमाडौँमा सत्ता टिकाउने र सत्ता फाल्नेमा युज गरेको देखिन्छ त्यही भएर त्योभन्दा चाहिँ हामी बाहिर निस्कनुपर्छ कि जस्तो लाग्छ अब चाहिँ त्यो त्यही भएर हुन्छ त्यही भएर होला पछिल्लो सरकारको प्रायोरिटी चाहिँ हामी हिजोको जस्तो त्यो भनौँ न हिजोको डिप्लोमेसी जसरी प्र्याक्टिस गरिरहेको थियो त्योभन्दा हामी डेभलपमेन्ट चाहिँ हाम्रो प्रायोरिटी हो भनेको पाइन्छ तर यसमा यता पनि उहाँहरूको पनि भित्र टेन्सन नै देखिन्छ जसले गर्दाखेरि एउटा साधारण उदाहरण भनौँ न प्रधानमन्त्रीले भारत भ्रमणमा भारतको भारतीय सरकारले उहाँलाई न्यूनता दिनुभयो त्यसपछि उहाँको त्यो जानु भएन पार्टीको सभापति जानुभयो अनि पार्टीको सभापति गई फर्केर आइसकेपछि फेरि उहाँले दूत पठाउनु भयो तर त्यो दूत गोप्य रूपमा पठाउनु मलाई लाग्छ त्यस्तो अवस्था चाहिँ आउनु हुँदैन क्या त्यो चाहिँ एकदमै
2: पारदर्शी
3: हुनु त्यो दुःखद पक्ष हो क्या हामी एउटा महत्त्वपूर्ण छिमेकीसँग डिल गर्दैछौँ होइन त्यो भनेको हामी आफैमा विश्वास छैन क्या आफूलाई नै विश्वास गरिरहेको छैनौँ कि त्यो मान्छेलाई चाहिँ भनौँ न त्यो अब यसलाई फेरि मान्छेले अरू फरक हिसाबले बुझ्लान् चोर बाटोबाट पठाउनु त भएन नि त होइन त्यो डिप्लोमेसी चाहिँ एटलिस्ट त्यो अवस्था पनि थिएन
2: सुरुमा आफ्नो परराष्ट्र नीति पारदर्शी हुन्छ भनेर जुन त्यो भनेको थियो त्यो अनुसारै हुनु पर्यो व्यवहार
3: त्यो पारदर्शिता त्यहाँ देखिएको भए उहाँले धेरै प्रश्नको उत्तर अहिले दिनुपर्ने थिएन होइन भारत भ्रमण गर्दैमा फेरि केही बिग्रिनेवाला पनि थिएन छिमेकी हो होइन त्यो लामो समयदेखि सहयोग गरिरहेछ धेरै कुराहरू मिल्छ होइन त्यो गरेको भए पनि त्यही भएर त्यस्तो किसिमको जुन छ नि एकदम अव्यावहारिक पक्ष जुनमा हामी अव्यावहारिकता जुन देखाइरहेको छौँ हामी त्यो त्यहीलाई यदि अगाडि बढायौँ भने चाहिँ हाम्रो विदेश नीति चाहिँ हामी व्यवस्थापन गर्न सक्छौँ
2: भारतकै प्रसङ्ग आउँदा नि चन्द्रदेव भट्टज्यू अब भारतसँग हामीले समस्या समाधान गर्नुपर्ने धेरै कामहरू बाँकी छन् पहिलेदेखि मुद्दाहरू थाती छन् बिस्तारै समस्या समाधान गर्दै जानुपर्ने चाहिँ यही बेला चाहिँ अब सुगौली सन्धिदेखि लिएर धेरै सीमाका कुराहरू आएका छन् त्यति बेलाको नक्सा अहिले छैन हराएछ भनेर चाहिँ फेरि परराष्ट्र मन्त्रीले नै बोल्नु भएको छ अब यो समस्या चाहिँ भारतलाई केन्द्रित गरेर हेर्दाखेरि अब नयाँ सरकारले भारतसँगको सम्बन्ध सुधार्दै भारतसँग भएका असमझदारी सीमा विवाद लगायतका समस्या समाधानको लागि चाहिँ के गर्यो भने त्यो राम्रो हुन्थ्यो
3: मलाई के लाग्छ भने यो भारतसँगको सम्बन्ध चाहिँ सुधार्नको लागि महत्त्वपूर्ण पक्ष भनेको दुईटा देशको नेतृत्वको बिचमा चाहिँ एकदमै राम्रो सुमधुर सम्बन्ध हुनुपर्छ होइन उनीहरूले एक अर्कासँग वार्ता गर्नुपर्ने हुन्छ कि जस्तो लाग्छ मलाई चाहिँ अफिसियली होइन कि अनअफिसियली पनि काठमाडौँ र दिल्लीको बिचमा चाहिँ एकदमै सिधा सम्पर्क हुनुपर्ने हो भन्नाले हाम्रो प्राइम मिनिस्टरले भारतको प्राइम मिनिस्टरलाई जति बेला फोनमा कुरा गर्न सक्नुपर्ने हो त्यसको लागि डिप्लोमेटिक च्यानलै युज गर्नुपर्ने पनि मैले देखिरहेको छैन होइन त्यो लेभलको विश्वासको हामी जब विश्वासको वातावरण सिर्जना गर्छौँ मलाई लाग्छ जुन धेरै ठुलो समस्याहरू पनि छैनन् समाधान गर्न सकिने समस्याहरू छन् होइन सीमाको पनि जुन या कालापानी लिपुलेकवाला जुन समस्या छ त्यो समस्यालाई पनि समाधान गर्न सकिने हो तर त्यो समाधान गर्नुको लागि महत्त्वपूर्ण बाटो भनेकै पहिले दुईवटा देशको नेता भनौँ न दुईवटा देशको प्रधानमन्त्रीको बिचमा या अरू कुनै अधिकारीहरूको बिचमा चाहिँ एक किसिमको विश्वास चाहिँ हुनुपर्ने हो त्यो विश्वास चाहिँ मैले चाहिँ देखिरहेको छैन मलाई यो अहिलेको समस्या होइन फेरि हामीले जब भारतसँग 1950 पिस एन्ड फ्रेन्डसिप ट्रिटी भनेर सम्झौता गऱ्यौँ नि एग्रिमेन्ट गऱ्यौँ ट्रिटी साइन गऱ्यौँ नि मलाई लाग्छ त्यो भारत र नेपालको बिचको सम्बन्ध त्यति बेलादेखि नै फ्रेन्डसिप चाहिँ छैन क्या होइन पिस पनि छैन फ्रेन्डसिप पनि छैन है व्यावहारिक रूपमा हामी काम गरिरहेछौँ त्यो चलि नै रहेछ तर समस्याहरू धेरै छन् शङ्का र उपशङ्काहरू धेरै नै छन् यसलाई चिर्न सक्ने किसिमको नेतृत्व चाहिँ चाहिन्छ त्यसपछि मात्रै समस्या समाधान हुन्छ मैले अरू चाहिँ उपाय चाहिँ देखिरहेको छैन हामी पछिल्लो दिनमा खालि राजनीतिको लागि भनौँ न पब्लिक कन्जम्सनको लागि इस्युहरूलाई फ्लोट गरिरहेछौँ होइन त्यसले चाहिँ समस्या समाधान गर्दैन
2: अब यो चीनसँगको कुरा गर्दा अब अस्तिको राजदूतसँगको भेटमा पनि प्रधानमन्त्रीले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। नयाँ सरकारका लागि यो विषय किन महत्त्वपूर्ण छ?
3: मलाई लाग्छ यो हामीले रिपिटेडली भनेर आइरहेको छौँ पछिल्लो 15-20 वर्षदेखि नेपाल चाहिँ एक चिन प्रति एक चिन नीतिप्रति चाहिँ कमिटेड छ भनेर, होइन हामीले यसको मतलब के हो भने उहाँहरूले हामीलाई विश्वास गर्दैन कि जस्तो पनि लाग्छ। नत्र हामीले पटक पटक त्यही प्रायोरिटी होइन नि त, हामीले चिनको जुन छ नि संवेदनशीलतालाई बुझेका छौँ होइन, तर त्यसलाई चाहिँ पटक पटक प्रत्येक भेटमा चाहिँ त्यही रिइट्रेट गर्नुपर्ने त्यो आवश्यकता छैन। र चिन पनि के भन्छ भने नेपाल चिन चाहिँ नेपालको स्वतन्त्रता र सार्वभौमतालाई प्रोटेक्सन गर्नमा चाहिँ सहयोग गर्नेछ भनेपछि उसले कहाँबाट थ्रेड देखिरहेछ, यो बहुत महत्त्वपूर्ण पक्ष हो।
2: सरकारको कतिपय गतिविधिलाई चाहिँ फेरि चिनले त्यसलाई चाहिँ नरुचाएको भनेर पनि व्याख्या गर्यो,
3: त्यो व्याख्या आइरहेछ। तर तपाईँले जुन अगाडि एक चिनवाला एक चिन नीतिबाट पनि हामी त अर्कैतिर गइसक्यौँ नि, हिजोको वान चाइना पोलिसीबाट वान चाइना प्रिन्सिपलमा गइसकेका छौँ हामी, होइन पछिल्लो हिजो यो जेनजी भन्दा अगाडिको सरकारले नि त्यो वान चाइना प्रमाण त्यो उसको पुष्पकमल दाहालको पालामा होला वान चाइना प्रिन्सिपलमा गइरहेको छौँ भनेपछि चिनले आफ्नो फरेन पोलिसीलाई कन्सोलिडेट गर्दै जाने होइन, अनि हामी चाहिँ उसको सुरक्षालाई ग्यारेन्टी गर्छौँ भन्दै जाने, तर हाम्रो चाहिँ केही पनि नहुने त भएन नि त,
2: होइन।
3: त्यही भएर हामीले पनि हाम्रो कुरा पनि उठाउनु जरुरी पर्नु,
2: मलाई
3: लाग्दैन
2: यो बिआरआई अन्तर्गतको सहकार्य गर्ने प्रतिबद्धता पनि नेपालले पटक पटक दोहोऱ्याइरहन्छ, र अस्तिको भेटमा पनि प्रधानमन्त्रीले चिनका राजदूतसँग चाहिँ यो प्रतिबद्धता जनाउनु भएको छ। नेपालले बिआरआईलाई आफ्नो आवश्यकतासँग कसरी जोड्न सक्छ?
3: हामीले यो बिआरआईको डिबेट बिआरआईलाई जसरी अगाडि भनौँ न, अब हामीले सम्झौता गरिसकेका छौँ नि त होइन चिनसँग बिआरआईको प्रोजेक्टहरूलाई 10-9 प्रोजेक्टहरूलाई अगाडि बढाउँछौँ भनेर, अब राज्यले त्यो एग्रिमेन्ट गरिसकेपछि त्यो अगाडि बढाउनु पर्ने हुन्छ होइन, त्यो हाम्रो उत्तरदायित्व। हिजोको सरकारले त्यो सम्झौता गरिसकेको छ, अब अहिलेको सरकारको त्यो उत्तरदायित्व हुन्छ त्यो प्रोजेक्टहरूलाई बिआरआई अगाडि बढाउने। तर त्यो कुन प्रोजेक्ट हामीलाई फाइदा गर्छ र त्यो प्रोजेक्टहरूको सेलेक्सन कसरी गर्ने भन्ने प्रायोरिटी चाहिँ हाम्रो पर्ने हुनुपर्ने हुन्छ होइन, किनकि बिआरआई नितान्त चिनले आफ्नो इन्ट्रेस्टलाई विश्व लेभलमा चाहिँ एक्सप्यान्ड गर्नुको लागि ल्याएको हो होइन, र उसले त्यसैमा अरू देशहरूलाई पनि कसरी समाहित गरेर अरूलाई पनि कसरी विकसित गर्न बनाउन सकिन्छ भन्ने उसको बुझाइ हो होइन, तर उसको बुझाइले हामीलाई फाइदा नहुनु पनि सक्छ। त्यही भएर हाम्रो बुझाइ के हो त, बिआरआईप्रतिको हाम्रो अवधारणा के हो, हामीलाई चाहिँ हिमालयन रिजनमा भनौँ न ट्रान्स हिमालयन रेलवेज या ट्रान्स हिमालयन रिजनमा कस्तो किसिमको इन्फ्रास्ट्रक्चरहरू चाहिरहेछ होइन, एउटा दोस्रो पक्ष अरू धेरै क्षेत्रमा छ नि त, बिआरआई रेल मात्रै होइन त्यसको मल्टिपल लेभलमा अपरेट भइरहेछ, कुन कुन प्रोजेक्टले हामीलाई मालाई फाइदा हुने एउटा, दोस्रो कुरा त्यसको सबैभन्दा ठुलो विवादित पक्ष भनेको इन्भेस्टमेन्ट करले गर्ने होइन, चिनले नै इन्भेस्टमेन्ट गर्ने हो कि, या उसले त के सोच्छ भने जुन देशमा प्रोजेक्ट जान्छ त्यही देशले चाहिँ इन्भेस्टमेन्ट गर्नुपर्छ भन्ने किसिमको छ नि त, हामी कहाँ त्यो किसिमको अवस्था नहोला होइन। त्यही भएर त्यो निगोसिएसन इन्भेस्टमेन्टको निगोसिएसन र त्यसको मोडस अपेरेन्दि के हुनुपर्ने भन्ने पक्ष चाहिँ हामीले वार्ता त्यहाँ गर्नुपर्ने होला, मलाई लाग्छ त्यही भएर पनि त्यो प्रोजेक्टहरू अगाडि बढ्न नसकेको होला। एक लेभलको हामी कहाँ पनि क्ल्यारिटी छैन, हामीले बिआरआई साइन गऱ्यौँ किनकि हिजोको दिनमा धेरै राष्ट्रहरूले गरिसकेका थिए होइन, हामीले त्यो के तर त्यसलाई चाहिँ अगाडि बढाउनु चाहिँ हामी अब तयार छैनौँ, मलाई लाग्छ त्यो लेभल त्यतातिर हामीले चाहिँ अब फोकस चाहिँ गर्नुपर्ने हुन्छ कि जस्तो लाग्छ। त बिआरआई हाम्रो इन्ट्रेस्टमा न चिनको इन्ट्रेस्टमा होइन कि, हाम्रो इन्ट्रेस्टमा यसले कसरी काम गर्छ, यदि बिआरआईको कुनै प्रोजेक्टहरूले हामीलाई फाइदा गर्दैन भने त्यो प्रोजेक्ट हामी ड्रप पनि गर्नुपर्ने हुन्छ, त्यो चिनको कन्टेक्स्टमा मात्रै होइन यो भारतकोमा पनि लागु हुनसक्छ, यो अमेरिकाको हामीलाई फाइदा भइरहेको छैन भने हामीले त्यसलाई किनकि बिआरआई नितान्त चिनले आफ्नो फाइदाको ल्याएको परियोजना हो होइन, त्यो परियोजनालाई हाम्रो कन्टेक्स्टमा चाहिँ कसरी ल्याउन सक्छौँ, हामीलाई कसरी फाइदा गर्न सक्छ भन्ने किसिमको छलफल चाहिँ हामीले जलाउनु पर्थ्यो। तर हामी कहाँ कसरी विभाजित भयो भने बिआरआईको प्रोजेक्ट गर्नेवालाहरू सबै प्रो चाइनिज देखिने, बिआरआईको विरोध गर्ने छ अलग एन्टी चाइनिज देखिने, त्यो किसिमको डिस्कोर्स भयो कि, हामी कहाँ चाहिँ त्यो डिस्कोर्स चाहिँ नेसनल इन्ट्रेस्टको हिसाबले चाहिँ नेसनल इन्ट्रेस्टलाई सेन्टरमा राखेर अगाडि नै बढेन क्या, त्यो समस्या भयो।
2: चन्द्रदेव भट्टज्यू, आज हामी तपाईँसँग परराष्ट्र नीति सरकारको कस्तो हुनुपर्छ, के गरिरहेछ, अब कसरी सुधार्नुपर्छ भनेर कुरा गरिरहेका छौँ। तपाईँ कूटनीतिक मामिलाका जानकार, भूराजनीतिक विश्लेषक हुनुहुन्छ। अब हामी कार्यक्रमको अन्त्य अन्त्य खण्डतिर आइपुगेका छौँ। अब यो नेपालको परराष्ट्र नीति सञ्चालनमा प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र राजनीतिक नेतृत्व बिच चाहिँ कस्तो समन्वयको खाँचो देख्नुहुन्छ तपाईँ?
3: मलाई के लाग्छ भने विदेश नीति सञ्चालनको परिप्रेक्ष्यमा महत्त्वपूर्ण भूमिका भनौँ न, हामी कहाँ पर्मानेन्ट मेकानिजम भनेको परराष्ट्र मन्त्रालय हो। परराष्ट्र मन्त्रालयमा एउटा इन्स्टिट्युसनल मेमोरी हुन्छ, होइन, हिजोको दिनको त्यहाँ रिकर्ड हुन्छ, फरेन पोलिसीलाई कसरी अगाडि बढाउँदाखेरि राष्ट्रलाई चाहिँ फाइदा हुन्छ भन्ने किसिमको इन्टायर त्यो हुन्छ नि नलेज सिस्टम भनौँ न त्यहाँ छ, होइन। अब त्यसलाई चाहिँ सही हिसाबले अगाडि बढाउने काम भनेको अहिलेको समसामयिक नेतृत्व भनौँ न प्रधानमन्त्रीको होला, होइन। प्रधानमन्त्रीको परराष्ट्र नीतिको परिप्रेक्ष्यमा केही चाहिँ उसको प्रिरोगेटिभ हुन्छ, आफ्नो उसको अधिकार पनि हुन्छ, तर प्रधानमन्त्रीले आफ्नो अधिकार विदेश नीतिको परिप्रेक्ष्यमा प्रयोग गर्दाखेरि अरू राजनीतिक दलहरूसँग पनि छलफल गर्न जरुरी हुन्छ, किनकि परराष्ट्र नीति यदि हामी बिगार्यौँ भने, त्यहाँ चुक्यौँ भने चाहिँ त्यसले उत्पादन गर्ने समस्याको असर चाहिँ लामो समयसम्म पर्न सक्छ र त्यसले राष्ट्रको सार्वभौमतालाई पनि असर गर्न सक्छ। र अर्को चाहिँ तपाईँले जुन अगाडि भू राजनीतिको कुरा गर्नुभएको थियो, यदि हामीले विदेश नीतिलाई सही हिसाबले व्यवस्थापन गर्न सकेनौँ भनौँ न, कोअर्डिनेटिङ एजेन्सिजको बिचमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र राजनीतिक दलहरूको बिचमा एउटा सहकार्यको वातावरण चाहिँ सिर्जना गर्न सकेनौँ भने मलाई लाग्छ पछिल्लो दिनमा आएको भू राजनीतिक चुनौतीहरूलाई हामी सम्बोधन गर्न सक्दैनौँ, किनकि पछिल्लो दिनको भू राजनीतिले यो जुन इस्टाब्लिस्ड मेकानिजमलाई चाहिँ डिसमेन्टल गरिदिन्छ, होइन, र उसले एउटा आफ्नो इन्ट्रेस्ट अनुसारको एक्टरसँग इन्गेज गर्छ। त्यो परिस्थितिलाई हामीले आउनु दिनु हुँदैन, त्यहाँ चाहिँ हामीले किसिमको आम सहमति भनौँ न, लामो दिनदेखि हामी भन्दै आएको शब्द त्यो चाहिँ हुनु चाहिँ जरुरी छ। र महत्त्वपूर्ण पक्ष भनेको विदेश नीति नेसनल इन्ट्रेस्टको लागि हो र विदेश नीति जनतालाई बढीभन्दा बढी कसरी फाइदा दिन सकिन्छ त पछिल्लो दिनमा प्रविधिले नयाँ किसिमको चुनौतीहरू ल्याइरहेछ, सार्वभौमताकै परिप्रेक्ष्यमा यदि हामी हेर्ने हो भने पनि। त्यही भएर यो सबै एउटा राम्रो हिसाबले आकलन गर्नुपर्ने हुन्छ समस्यालाई, किनकि छिमेकमा धेरै परिवर्तन भइरहेछन् दुवै उत्तर र दक्षिणतिर, आर्थिक रूपमा, राजनीतिक रूपमा, अरू एकदमै व्यापक परिवर्तन भइरहेछ र त्यो परिवर्तन अनुसार चाहिँ हामीले पनि अगाडि बढ्नुपर्ने हुन्छ, किनकि हामीले पनि होइन आर्थिक रूपमा चाहिँ हामीले यदि त्यो अनुसारको हाम्रो नीतिहरू त्यस अनुसार निर्माण गर्न सकेनौँ, विदेश नीतिलाई त्यसरी ओरिएन्ट भनेर निर्देशित गर्न सकेनौँ भने त्यसले ल्याउने समस्या चाहिँ एकदमै दूरगामी असर पर्न सक्छ। त्यही भएर त्यतातिर सोच्न चाहिँ हामीले जरुरी हुन्छ। र पछिल्लो दिनमा हामी कहाँ चाहिँ के भएको छ भने जियो पोलिटिक्स र फरेन पोलिसीमा काम गर्ने एउटा ठुलो कम्युनिटी भएको छ भनौँ न, त्यो ठुलो समुदाय भइसकेका छ नेपालमा, धेरै मान्छेहरू त्यो क्षेत्रमा काम गर्छन् होइन, भू राजनीति र विदेश नीतिको परिप्रेक्ष्यमा। तर त्यसले के हुन्छ भने त्यो जब धेरै मान्छेहरू छन् उनीहरूले आफ्नो आफ्नो किसिमको ओपिनियनहरू ल्याउँछन्, त्यो ओपिनियनहरूलाई नेसनल इन्ट्रेस्टलाई त्यो कसरी गर्ने, त्यसले डिफेन्ड गर्न सक्छ कि सक्दैन राष्ट्रिय स्वार्थ। आज नेपालमा लगभग प्रत्येक तेस्रो व्यक्तिले विदेश नीति र फरेन पोलिसीको एक्सपर्टको रूपमा आफूलाई चाहिँ प्रस्तुत गर्छन् होइन, मलाई लाग्छ त्यसलाई पनि त्यो सबै विभिन्न किसिमको आवाजहरूलाई पनि हामी नेसनल इन्ट्रेस्टसँग कसरी गाँस्न सक्छौँ त्यो हाम्रो चुनौती हो। र त्यतातिर काम गर्नुको लागि मलाई लाग्छ परराष्ट्र मन्त्रालयको नेतृत्व, प्रधानमन्त्री कार्यालय र राजनीतिक दलहरूको चाहिँ महत्त्वपूर्ण भूमिका नै हुन्छ कि।
2: अब दुईवटा प्रश्न मात्रै बाँकी छन् चन्द्रदेव भट्टज्यू। अहिले यो नेपालले हामीले धेरै कुरा गऱ्यौँ, भारत र चिनसँगको सम्बन्धसँगै अमेरिका, युरोपेली देश, जापान, दक्षिण कोरिया र अरू विकास साझेदारसँगको सम्बन्धलाई चाहिँ कसरी अगाडि बढाउनु पर्ने खाँचो छ
3: नेपालको? मलाई लाग्छ तिनवटा लेयरमा हेर्नुपर्ने हुन्छ, एउटा छिमेक भारत र चिन भयो भनौँ न, भारत चिनलाई दुईवटा भनौँ न, होइन, भारतसँगको सम्बन्ध अलग छ फेरि है, भारत र चिनसँगको सम्बन्ध एउटै हुनै सक्दैन, यो हामीले एकदमै क्लियर हुनुपर्ने हुन्छ, किनकि भारत हाम्रो धेरै नजिक छौँ हामी भारतसँग विभिन्न हिसाबले, होइन भौगोलिक हिसाबले पनि भनौँ न, भूगोल नै त्यतैतिर ढल्केको छ, जनसम्बन्धको हिसाबले, अर्थतन्त्रको हिसाबले, र हजारौँ वर्षदेखिको हाम्रो इन्गेजमेन्ट छ, होइन चिनसँगको सम्बन्ध हाम्रो अलि फरक हो, होइन त्यसलाई हामीले त्यही हिसाबले बुझ्नुपर्ने हुन्छ। अमेरिका नयाँ हाम्रो वास्तविकता हो हाम्रो लागि, पश्चिमेली जगत भनेको त्यहाँ हामी कहाँ ठुलो डायस्पोरा छ, हाम्रो रिलेटिभ्सहरू छन्, हाम्रो यङ्स्टरहरू त्यहाँ पढिरहेछन्, धेरै मान्छेहरू काम गरिरहेछन्, होइन त्यही भएर त्यो राष्ट्रहरूसँग पनि हामीले फरक हिसाबले सम्बन्धलाई हेर्नुपर्ने होला। र अर्को हाम्रो लागि महत्त्वपूर्ण पक्ष भनौँ न, विगत 30-35 वर्षदेखि यो राष्ट्रलाई आर्थिक रूपमा जोगाएको भनेको पश्चिम एसिया, पश्चिम एसियामा काम गर्ने मान्छेहरू, होइन त्यही र पश्चिम एसियाको राष्ट्रहरूसँग हाम्रो सम्बन्ध राम्रो पर्ने हुनुपर्ने हुन्छ। र पश्चिम एसिया भूराजनीतिक रूपमा चाहिँ पछिल्लो दिनमा एकदमै त्यहाँ उथल भूराजनीतिक उथलपुथल पनि देखिन्छ, चाइनिजहरूको उपस्थिति, रसियनहरूको, अमेरिका

0: तपाईँले सात कोरी महत्त्वपूर्ण भन्नुभयो, यो यो महत्त्व रोजगारी लगायतको विषयमा. अब यो यो यो देशहरूसँग हाम्रो आर्थिक सम्बन्ध पनि छ, हाम्रो धेरै मान्छेहरू पनि छन्, पिपल टु पिपल कन्ट्याक्ट छ. एट द सेम टाइम साउथ कोरिया, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड, अमेरिका भनौँ न या बेलायत भनौँ न, यो एउटा फरक किसिमको अलग ध्रुव पनि हो त्यो वेस्ट प्लसको एउटा बुलो वृहत भूराजनीतिक जुन संसारमा भूराजनीतिक चहल पहल भइरहन्छ त्यो चहल पहलको उहाँहरू महत्त्वपूर्ण एक्टरहरू पनि हो होइन. त्यही त्यो एक्टरहरूको पनि आफ्नै किसिमको इन्ट्रेस्ट छ, विशेष गरेर चाइना र भारतको सम्बन्धमा होइन. हामीले त्यो तिनवटालाई हेर्नुपर्ने हुन्छ, भारत, चीन र यो नयाँ किसिमको जुन नयाँ भनौँ न वेस्ट प्लस भन्छ, वेस्टको भनौँ अमेरिका, पश्चिमी युरोप, अमेरिका, जापान, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड र साउथ कोरिया, यो देशहरूको एउटा ध्रुव हो. उनीहरूले आफ्नै किसिमको संरचनाहरू निर्माण गरेका छ, जस्तै क्वाड छ होइन, अवकस छ, इन्डो पेसिफिक छ, उहाँ त्यो मेजर एक्टरहरू हो. त्यहाँबाट हिजोको दिनमा अफिसियल डेभलपमेन्ट आउँथ्यो नेपालमा होइन, भोलिको दिनमा त्यो डेभलपमेन्ट आउँदाखेरि हिजो डेभलपमेन्ट भनेरै आउँथ्यो, विशुद्ध विकास भनेर आउँथ्यो, भोलिको दिनमा त्यो डेभलपमेन्टमा चाहिँ भू राजनीति जोडिएर पनि आउन सक्छ.
1: अब यसमै जोडेर अब तपाईँले भनिरहनु भएको यो नेपालसँग भारत चिनदेखि लिएर पश्चिम एसिया अथवा मध्य पूर्वका देशहरूसँगको सम्बन्धमा चाहिँ नेपालको विदेश नीतिमा सीमा, व्यापार, पारवाहन, ऊर्जा, जलस्रोत, पूर्वाधार र रोजगारी जस्ता जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई चाहिँ अब कसरी प्राथमिकता दिएर अगाडि बढ्नु?
0: एकदम मलाई के लाग्छ, यो प्राथमिकता रोजगारीको लागि मलाई लाग्छ हाम्रो अझै केही वर्ष लाग्छ होला आन्तरिक रूपमा चाहिँ आन्तरिक रोजगारी सिर्जना गर्नुको लागि. यो सरकार यदि स्थिर भयो भने, पाँच वर्षसम्म चल्यो भने, यसले केही एउटा फाउन्डेसन हामी कहाँ नभएन, तर एउटा राजनीतिक स्थिरता दिएर विकासको लागि केही पूर्वाधार हामीले यदि निर्माण गर्न सक्यौँ रोजगारको भनेपछि, पछिल्लो पाँच दस वर्षमा हामी त्यो रोजगारी सिर्जना गर्न सक्छौँ होला. म अर्थशास्त्रको विद्यार्थी होइन, तर मलाई त्यस्तो जस्तो लाग्छ होइन. एउटा त्यही भएर इमिडिएटली हाम्रो यो समस्या, रोजगारीको समस्या, अर्थतन्त्रको समस्या समाधान हुनेवाला छैन. त्यसले गर्दाखेरि हाम्रो पश्चिमेली देशहरू र वेस्ट एसियासँगको सम्बन्ध राम्रो हुनुपर्ने हुन्छ. अर्को पश्चिम एसियामा जति बेला यदि अहिले जुन किसिमको टेन्सन देखिन्छ, त्यो टेन्सन बढ्दै हो भने त्यहाँ काम गर्ने मान्छेहरू फर्केर आउँछन् होला. त्यही भएर हाम्रो भारतसँगको सम्बन्ध हामीले बिगार्नु हुँदैन, किनकि भारतमा आजको दिनमा पनि 40-50 लाख मान्छे काम गर्छन् नेपालीहरू होइन. त्यहाँ कहीँ काम भएन भने पनि भनौँ न, हाम्रो अरू कुनै देशभित्र रोजगारी पाएन, अरू देशमा जो मान्छे जानु सक्दैन त्यसले जाने भनेको भारत हो होइन. त्यही भएर त्यो देशसँग हाम्रो सम्बन्ध चाहिँ बिगार्नु हुँदैन. चिनले आर्थिक रूपमा भनौँ न यस्तो किसिमको रोजगारी चाहिँ ओपन अप खुला गरेको छैन. चिनले भनेको पैसा दिने होला, सहयोग दिने होला, र पछिल्लो दिनमा चिन विशुद्ध फरक किसिमको मर्केन्टाइल स्टेट भन्छ अङ्ग्रेजीमा होइन, व्यापारिक राष्ट्र पनि हो होइन. त्यही भएर उसले चाहिँ गर्ने काम चाहिँ उसबाट हामीले विकासको लागि परियोजना कसरी लिने भन्ने चाहिँ महत्त्वपूर्ण पक्ष होला. इन्फ्रास्ट्रक्चर या उसले उसको टेक्नोलोजीमा पछिल्लो दिनमा राम्रो किसिमको पहुँच देखिन्छ, त्यही भएर त्यो टेक्नोलोजी हामी कसरी लिन सक्छौँ. फेरि भोलि त्यसको फेरि भू राजनीतिक कन्सिक्वेन्सेसहरू हुन्छ, चाइना र इन्डियाको कुन कसको टेक्नोलोजी लिने, कसको टेलिफोन लिनेमा पनि त छ नि त यहाँ विवाद, त्यो पनि होला. अर्को भनेको पश्चिमी युरोपहरूसँग पनि हामीले चाहिँ अर्थतन्त्र आर्थिक सहयोगको लागि या इन्भेस्टमेन्टको लागि चाहिँ त्यो वातावरण चाहिँ बनाइराख्नुपर्ने हुन्छ. बाई एन्ड लार्ज हामीले चाहिँ विदेश सम्बन्ध चाहिँ हाम्रो स्वार्थको लागि या हाम्रो विकासको लागि चाहिँ हामीले त्यसलाई चाहिँ मेन्टेन त्यो लेभलमा मेन्टेन गर्नुपर्ने हुन्छ. तर एट द सेम टाइम पछिल्लो दिनमा जुन हिसाबको भू राजनीतिक चहल पहल छ, धेरै राष्ट्रहरूले नेपाललाई आफ्नो लबीमा पनि लाने कोसिस गर्छन्, त्यो लबीमा पनि हामी जानु हुँदैन. र सीमाकोदेखि लिएर यावत जुन समस्याहरू छन् त्यो समस्याको लागि त हामीले मैले अगाडि नै भनिसकेँ, त्यो डाइरेक्टली अहिले समस्याको समाधान हुनेवाला पनि छैन. त्यो त्यति बेला मात्रै हुन्छ जति बेला दुईवटा देशको प्रधानमन्त्री, दुईवटा देशको अधिकारी र दुईवटा देशको बिचमा चाहिँ एक किसिमको विश्वासको वातावरण सिर्जना हुन्छ. त्यो प्रमाणको आधारमा या त्यो मलाई त्यो चाहिँ लाग्दैन, त्यो अलिक फरक हिसाबले डिल गर्नुपर्छ,
1: विश्वासको वातावरण बनाउँदै जानुपर्छ,
0: त्यो फरक हिसाबको हो कि जस्तो लाग्छ.
1: धेरै धेरै धन्यवाद चन्द्रदेव भट्टज्यू तपाईँको यो महत्त्वपूर्ण विचार र समयको लागि.
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद यो अवसरको लागि.
1: उहाँ हुनुहुन्थ्यो कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट। आजको कार्यक्रममा हामीले सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गर्यौँ। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।

0: बाटो बाटो काट्नु लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
2: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 056-494-333 493-555
6: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888-98-98-98-98
11: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
12: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चर र बिबिएससी एन्ड एच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
3: मद्यपान र धुम्रपान सेवन नगरौँ,
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
6: हजुर।
7: ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: Subha prabhat guru ama.
6: Subha prabhat. Basa. Aaja hami ke bishayama chhalphal garchau?
13: Baideshik rozgari ko bishayama guru ama.
6: Baideshik rozgari ma janu agi dhyan dinu parne kura haru ke hun? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
18: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
19: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
20: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
21: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
22: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: तपाईँ मेरो साथीको गर्लफ्रेन्ड होइन?
1: चिन्नुहुन्छ मलाई?
0: चिन्छु नि, किन नचिन्नु?
1: सुन्नुहोस् त
0: हजुर,
1: म यो गाउँमा छु भनेर उसलाई नभन्नु होला है।
0: ल ल, म भन्दिनँ।
1: हस्, नमस्कार।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
11: केही भएन मिस,
12: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: हुन्छ।
14: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
17: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
16: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
17: खै के गर्ने गर्ने दिदी।
18: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
19: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
19: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
19: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
19: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
19: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
19: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
19: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
1: ए पहिला कसैले भनेनन्
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म

0: बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
1: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
2: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए, के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ

0: जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
7: हजुर,
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
7: ल दिन त। हेलो, भन्नुहोस् त।
5: हेलो हजुर,
7: हजुर,
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भनेर छ, के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, म किन दिन्थे?
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
9: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
8: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
9: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

सबै गाउँलेहरूलाई धन्यवाद छ। बिहेमा आएर सहयोग गरिदिनु भयो। टिका बहिनी र केशर बाबुले गीत गाइदिनु पर्यो। दुलादुलैको नाचको निकै चर्चा छ। दुलादुलै नाचिदिनु पर्यो।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु।

0: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
2: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
3: माया र सद्भावले मात्र बालबालिकालाई बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो, किन नि, के भयो, सन्चो भएन?
4: होइन, यतिकै जानै मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
8: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
9: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
11: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
3: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन।

0: नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मुआ मुआ ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
0: तिन दिन भयो।
2: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
0: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
0: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोका

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD
4: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
3: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773530। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु।
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093984099।

0: तपाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: शुभ प्रभात गुरु आमा।
3: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि

0: श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
1: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार विज्ञापन हो।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
12: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
11: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
12: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
11: ए हो र बाबु?
12: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
11: ए
12: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
11: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
10: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
10: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
14: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
15: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
16: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
18: हो र, होइन होला त्यस्तो त।
19: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
18: के भएन मिस,
19: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
18: हुन्छ।
20: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
23: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
22: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
23: खै के गर्ने गर्ने दिदी।
24: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: हेलो
12: हेलो बहिनी, सन्चै छौ?
25: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
12: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
25: आहा, अनि हुलाकमा पो जानु?
12: हो नि, हुलाकमा जाऊ न।
25: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
12: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
25: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
12: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
25: ए, सहरमा मात्र होला नि?
12: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
25: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
7: व्यक्ति वा संस्थालाई
9: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
8: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
11: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए, के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने।
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नआतिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेलो
6: हजुर हेलो
5: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
7: दिन त हेलो भन्नुहोस् त
5: हेलो हजुर
7: हजुर
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
7: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भने रहेछ के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल ल म किन दिन्थे
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
9: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौ
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ
9: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेखे
10: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
11: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
12: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
13: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
1: अरूको सम्मान गरौ सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
15: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
16: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
15: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
16: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
15: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
16: माया र सद्भावले मात्र बालबालिकालाई
15: नेपाल सरकार विज्ञापन बोर्ड

0: कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
16: 3 दिन भयो।
15: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुन्न मुआ, छुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
15: आ, जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
16: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
17: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
15: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
5: नेपाल सरकार विज्ञान।

0: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन।

0: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
1: ल देख्नु भएन, औषधि हालेको।
0: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ए दाई पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
1: ल देख्नु भएन, औषधि हालेको।
0: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सीपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
8: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
9: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
8: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
4: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773530। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
7: कति दुखेको, रात दिन दुखेको दुखै छ।
0: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
7: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु।
0: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिच।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: Extreme energy drink. Time check. अहिले ठीक 11 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
10: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
12: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाउ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
12: हो र? होइन होला त्यस्तो त।
13: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
12: के भएन मिस,
13: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
14: हुन्छ मिस।
15: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
18: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चल्छ।

0: सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
1: ए पहिला कसैले भनेनन्
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
5: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
4: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
0: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए, के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाप रे, अब चाहिँ के हुने हो?
13: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआत्ती न, यस्तो त जसले नि लेखिहाल्छ नि।
12: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
17: हजुर। हेलो,
16: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
17: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
18: हजुर,
17: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
18: दिन त। हेलो, भन्नुहोस् त।
16: हेलो हजुर,
18: हजुर,
16: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
17: ए नानी, के भनेर छ? के हो के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
17: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
19: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
19: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि? के भो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो? ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।

0: ले ठीक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन। मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
2: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
3: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौँ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्नु योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्नु योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
15: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
16: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
15: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: ओ काकु कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ रासु कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेछु।
0: ओहो केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिनु पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थेस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
4: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हेरो पो भएको छु त म त।
4: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।

0: दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
11: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौँ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो अरू भन त
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
13: वैधानिक रूपमा प्रमाणपत्र र कागजात

0: बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
3: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्नि?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
12: खै, के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि
15: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि
14: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: दिनेश, यो त मैले चिनेको साथी हो नि।
2: हो र यता के छ नि, यो मेरो साथी हो।
3: हो
2: के हो, साथी मात्र हुने कि साथी हुन अलि माथि जाने हो?
4: त्यो भन्दा माथि जानु भयो त

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: खै, जन्म दर्ता दिनुस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णयसहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
11: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
12: हामी
11: श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ। तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। त्यो यसो नगरौँ न हजुर।
13: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
14: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन, शिक्षा दिऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: ए, के भयो? केको हल्ला खल्ला हो यो?
7: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले पनि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हजुर। हेलो,
14: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
16: ल दिन त। हेलो, भन्नुहोस् त।
14: हेलो हजुर।
16: हजुर,
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: नानी के भनेर छ के हो के भयो
16: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
15: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
17: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
17: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
18: नेपाल सरकार विज्ञापन बोर्ड
14: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख
7: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
14: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
19: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
20: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
16: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
14: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
22: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
3: नेपाल सरकार विज्ञापन बोर्ड
23: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
24: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभाव

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: हैन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
7: तिन दिन भयो।
6: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
10: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार।

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
4: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु
4: हेर्नुस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
4: हो काकी बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्
5: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
7: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
8: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
9: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
8: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983990।

ले बेलुकीको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ। मुख्य खबरका शीर्षकहरूबाट
1: सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्र डिपोहरूमा कैयौँ दिनदेखि ग्यास पुग्ने छाड्यो। सहज रूपमा चुलो
2: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले
1: अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्र गोल बनेको छ। स्थापित वितरण संयन्त्रलाई पन्छाएर अयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेका केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली झनै भद्र गोल बनेको हो। ग्यास विक्रेता महासङ्घका अनुसार घर दैलोका डिलरहरूसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्त व्यस्त बनेको छ। महासङ्घले डिपोहरूमा ग्यास पठाउन आग्रह गरेको छ। सहरका टोल टोलमा रहेका डिपोहरू कैयौँ दिनदेखि ग्यास नझर्दा आफूहरूले ग्राहकलाई दिन नसकेको र पसलमा रित्ता सिलिन्डर राखेर बस्नु परेको गुनासो गर्छन्। अनि सर्वसाधारण नागरिक घर दैलोका डिलर छाडेर घन्टौँ लाइन बस्न बाध्य भएका छन्। नजिकैका डिलरमा ग्यास नहुँदा उपभोक्ताहरू 4-6 घन्टासम्म लाइनमा उभिनु परेको छ भने कतिपय रित्ते फर्कनु परेको छ। ग्यास लिन टाढा जाँदा ढुवानीमै 1,000 रुपियाँ धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष मार वृद्धवृद्धा महिला र बालबालिकालाई परेको छ। निगमले वितरण गर्ने स्टलहरूमा ग्यास लिनका लागि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। सरकारको यो अव्यवहारिक निर्णयले आम नागरिकलाई थप अप्ठ्यारो बनाएको छ। ललितपुरको राधा स्वामी सत्सङ्ग परिसरमा रहेको वितरण केन्द्रमा लाइन लागेका उपभोक्ताहरू सरकारले समस्या बढाएको बताउँछन्।
10: मेरो नाम बबाल कार्की हो, कितिपुर ढल्पा चोकमा बस्छु। बिहान छ बजेबाट एउटा सिलिन्डरको लागि घुमिरहेको छु। कितिपुर पस्ने मेरो पसलको वरिपरि दुईवटा तिनवटा पसलमा चाहिँ ग्यास भरेको छ भने त्यो दुई तिन दिन अगाडि गाडी आएको आफ्नो आँखाले देखेको छ, तर हामीलाई दिनुहोस् भन्दाखेरि दिँदैन नि उहाँहरूले चाहिँ। तपाईँ हाम्रोबाट रासन खाने भएपछि तपाईँलाई ग्यास मिल्छ भनेपछि कारवाही चाहिँ कसलाई गर्नु पर्यो? देश परिवर्तन भनेको जम्मै हामीले घन्टी बजाएर मात्रै हुँदैन, घन्टी त बजाइसक्यो नि। हाम्रो भविष्य त ठिक छ, खेलबाड भइरहेछ, पछिको भविष्यलाई खेलबाड नहोस् भन्ने हो हाम्रो चाहना। हामी आफ्नो बालबच्चालाई पढाउन काठमाडौँ आएको, पश्चिम छोडेर आएको नि यहाँ। अब यो पश्चिम हाम्रो बच्चाहरूले यहाँबाट फेरि विदेश जानु नपरोस् भन्ने क्या।
11: जमुना कुमारी ढकाल, धोबीघाट। बिहान 10 बजीदेखि छोरो बस्यो अनि अहिले उसलाई खाना खानु पठाएर फेरि म आएको। अहिले यस्तो लाइन बस्नु परेछ, घरमा फल परेको सासु हुनुहुन्छ, उहाँलाई छोडेर डाइपर लगाएर उहाँलाई छोडेर यस्तो घाममा पानी घाम नभनिकन बस्नु परेछ, गाह्रो त छ। जे कुरा पनि सजिलो होस् त्यही हो, दुःख नपाऊ।
12: रमेश बुढा कृतिपुर, 9 बजे आएको हो लाइनमा बसेको, 3-4 घन्टापछि ग्यास त पाएँ। पेमेन्ट गर्दाखेरि पैसा बुझाउँदाखेरि बिल माग्दाखेरि बिल चाहिँ उपलब्ध भएन। अर्थमन्त्रीलाई नै प्रश्न गर्न चाहन्छु म, किन भन्दा बिल पेस गरेर लकी ड्रमा प्राइज वितरण गर्ने कुरा छ नि, त्यो अन्तर्गत पनि कुरा भयो। अनि अब पर्सनली पनि आफूले कति खर्च गरे त दैनिक जीवनमा घरबाट पैसा माग्ने कुरा हुन्छ, त्यही भएर मैले बिल माग्न खोज्दाखेरि बिल चाहिँ सहजै उपलब्ध भएन, इन्कार गरियो। पुलिस पनि हुनुहुन्थ्यो साइड, पुलिस उहाँले नै किन चाहियो बिल पैसा दिएर निस्किहाले जस्तो कुरा गर्नु डाइरेक्ट। त्यही भएर मेरो गुनासो यति नै हो, बिल चाहिँ उपलब्ध हुनुपर्ने हो भन्ने हो। ग्यास चाहिँ पाइरहेछ अलिकति लाइनमा बसेर भए पनि।
13: कीर्तिपुर चोबार्गे, शान्ति पाण्डे। सर्टेजले अब हल्का त भयो, के गर्नु सबैतिर भइरहेको छ, मलाई खासै नराम्रो लागेको छ। पहिले पनि भइरहेको थियो, अहिले पनि त्यो अब उतै अर्काको देशमै नपाएर यस्तो सर्टेज भयो हो नि त, यो त हामी सबैले बुझ्नुपर्छ अहिलेको उसले गर्दा। अनि पसलमा हुँदा चाहिँ अब आफ्नो मान्छेलाई दिने के गर्ने गर्नुहुन्थ्यो, हामीलाई चाहिँ छैन पनि भन्न सक्नुहुन्थ्यो नि त। यहाँ भएपछि त सबै लाइन बसेका छौँ, सबैले पाइन्छ, सबैलाई सामान्य व्यवहार छ, यो चाहिँ मलाई राम्रो लाग्यो। सधैँ यस्तै गऱ्यो भने सबैले पाउनुहुन्छ ग्यासहरू, यस्तै गरेर बाँड्दा राम्रो लाग्यो मलाई।
14: शिवबहादुर मगर, फेरि चोभर, पहिला चाहिँ पाइरहेको चिज पहिला सरकार आज झनै सर्टेज भयो, ग्यास ग्यास त्यतिकै सर्टेज, दुःख दुःख त्यतिकै दुःख। अब छुट्टी लिए ग्यास सिलिन्डर उठाउनु पर्छ, दिनै दिन्छ, अहिले दुई दुईजना खटिनु पर्छ एउटा सिलिन्डर लिनलाई, कम गाह्रो छ। जसै पनि दुईजनाको त 2000 रुपियाँ गयो नि, ग्यास बराबरको चाहिँ खर्च बेसी हुन्छ, हिसाब गर्ने हो नि। सहजीकरण होस्, राम्रोसँग चाहिँ डिलेटरमा बस्नु बस्नुमा दिउन्, त्यो नै हाम्रो जनताको लागि राम्रो हो।
15: सरिता सुनाम, पाँचजना पहिले हामी अब पाइन लाइनमा राखिरह, लाइनमा राखेकै लिएर अहिले पनि हामीले इन्डक्सन पकाइरहेछौँ पकाउनु त। यहाँ हिजो एकछिन कुरेर गयौँ, लाइन बसेर गयौँ अनि पाएन, अनि फेरि फिर्ता गयौँ, अनि फेरि आज आएको।
16: चेतन खतिवडा हो, अहिले कीर्तिपुर। सहज तरिकाले अगाडि ग्यासको जुन आपूर्ति भइरहेको थियो, अब अहिले यसरी घन्टौँसम्म लाइन बस्नुपर्ने तातो घाममा होइन, बिल्कुल असहज नै छ। यहाँको व्यवस्थापनमा अलिकति मैले समस्या नै देखेँ, चिनजानको मान्छेहरूलाई स्वाट छिराउने लिने, अब यो चाहिँ कहिले नजाने रहेछ नेपालबाट भन्ने पनि थाहा भयो। धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ, यस्तै होला परिवर्तन। नागरिकको चुलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटोभन्दा छिटो सरकारले सुनिश्चित गरोस्। यत्रो धेरै सकस बेहोर्नु नपरोस्।
17: सुरेन्द्र यादव, मेरो आज क्लास पनि थियो, अनि त्यसपछि क्लास सकेर म यहाँ ग्यास लिन आएको थिएँ। लगभग 10 बजीतिर म आएको थिएँ, अब रुममा गयो भने कति रुममा बाबु ग्यास किन्यो भने भन्नु त पर्यो मैले नि, न त अनलाइन लिन्छ न त के भन्छ बिल दिन्छ। अनलाइन लिए पो हामीले यति ट्रान्जेक्सन गरेको छु, मसँग स्क्रिनसट यतिको छ, क्यास लिन्छ भने कसरी हामीसँग त्यो बिल हुन्छ? यो सिस्टम अलिक मलाई मन परेन, अरू सब ठिकै हो।
18: लुमा कान्त भण्डारी, कीर्तिपुर 4 गरी रोडमा बस्छु। ग्यासको समस्या बढिरहेछ, नेपाली जनतालाई धेरै दुःख भइरहेछ। सरकारले के गर्नु पर्यो भने खुद्रा व्यापारीहरू तिनीहरू कहाँ गएर बरु चाहिँ नाम लेखाएर यो दिन पालो आउँछ, यो दिन आउनु होला भन्ने चाहिँ वातावरण त्यो सिर्जना भयो भने दिनभरि काम गरेर खाना पाउँथेन, बेलुका पनि ग्यास आयो भने चाहिँ उपलब्ध गराउने थियो।
19: नेत्र प्रसाद जोशी होइन, कृतिहरूमै बस्छु। जनताहरूले चाहिँ जति जो अपेक्षा गरेको थियो अहिलेको पार्टीबाट त्यो चाहिँ भइरहेको छैन जस्तो लाग्छ मलाई। सरकारले पनि ध्यान आकर्षण जाओस् यो कुराहरूमा, कालो बजारी जस्ता कुराहरूमा एकदम रोकआउट गराएकै राम्रो। आजदेखि चाहिँ यो भइरहेको जस्तो लाग्यो मलाई चाहिँ, जहाँसम्म ग्यास स्टोरमा जाँदाखेरि पनि भेटाएनौँ हामीले, तर छन चाहिँ छ जस्तो लाग्छ, तर अब छैन।
0: यसैबीच खाना पकाउने ग्यासको गुनासो सम्बोधन गर्न बनाएको क्विक रेस्पोन्स टिम QRT आफ्नो कामलाई तीव्रता दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यही साउन 20 गते यता टिमले 3,444 गुनासो प्राप्त गरेको छ। 9 दिनमै यति धेरै संख्यामा गुनासो आएको र त्यसको सम्बोधन गर्ने काम भएको मन्त्रालयले दावी गरेको छ। मन्त्रालयका अनुसार साउन 1 गतेदेखि 29 गतेसम्म 2,781 ग्यास बुलेट आयात भएको छ। औसतमा अहिले दैनिक 100 भन्दा बढी बुलेट ग्यास भारतबाट आयात भइरहेको मन्त्रालयले जनाएको छ। औसतमा यसअघि दैनिक 1,10,000 सिलिन्डर ग्यास बजारमा पठाउने गरिएको थियो। पछिल्लो 28 दिनमा औसतमा 1,32,000 सिलिन्डर ग्यास बजारमा पठाएको मन्त्रालयले दावी गरेको छ। बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालाहरूसँग आवश्यक समन्वय गरी परिपूर्ति आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने काम गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले दावी गर्नुभएको छ। यसैबीच ग्यास विक्रेता महासङ्घ नेपालले वितरण सहज गर्न सरकार गम्भीर नभएको भन्दै यसलाई प्रचारबाजीको विषय बनाउन नहुनेमा जोड दिएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियालले आज विज्ञप्ति निकालेर समस्या समाधान गर्नुको सट्टा सरकार अनावश्यक प्रचारबाजीमा लागेको आरोप लगाउनुभयो। उपभोक्ता अधिकार कर्मीहरूले पनि कूटनीतिक पहल मार्फत आयात बढाउन र सरकार चरुवा जस्तो ठाउँ फेर्दै हिँड्नुभन्दा घर दैलोकै डिलरहरूलाई व्यवस्थित गरी वितरण पारदर्शी बनाउन माग गरेका छन्।
20: नेपालमा पछिल्लो समय विकसित विशेष परिस्थिति र बदलिदो भू राजनीतिक प्रतिस्पर्धाबीच भारतीय स्थल सेनाध्यक्ष धीरज सेठले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्नुभएको छ। अघिल्लो महिना भारतीय सेनाको नेतृत्व सम्हाल्नुभएका सेठले भोलि राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुका साथै प्रधान सेनापति अशोक राज सिग्देल र रक्षा मन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ। विज्ञहरूका अनुसार दुई देशका सेना प्रमुख बीच एक अर्काको मानार्थ जनरल हुने परम्परा रहे पनि यस भ्रमणले दिल्लीको विशेष रणनीतिक अभिरुचि दर्शाउँछ। सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार भ्रमणका क्रममा सैन्य आदान प्रदान, तालिम र संयुक्त अभ्यास बारे छलफल हुनेछ। कूटनीतिक तहमा संवाद निरन्तर हुन नसकिरहेका बेला दुई देश बीचको सुरक्षा चिन्ता, सीमा सम्बन्धी विषय तथा भारतीय सेनामा अवरुद्ध गोर्खा भर्ती, अग्निपथ योजनाका सन्दर्भमा यो उच्चस्तरीय सैन्य भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
21: एनबीएल अटो लोन,
22: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
21: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
22: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
21: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
22: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
21: शर्तहरू लागू हुनेछन्।
23: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
24: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल, डिपोहरूमा कैयौँ दिनदेखि ग्यास पुग्नै छाड्यो, सहज रूपमा चुलो बाल्न पाउने व्यवस्था गर्न सरकारले उपभोक्ताको आग्रह अनुगमन र बजार नियमित गराउने प्रयास भइरहेको मन्त्रालयको भनाई, भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ नेपाल भ्रमणमा लगायतका खबर प्रस्तुत गर्यो।
20: नेपाल दर्पणमा अब बाँकी खबर। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर 2 चिसा पानीमा पहिरो जाँदा ज्यान गुमाएका चारैजनाको शव प्रहरीले आफन्तलाई बुझाएको छ। बेपत्ता भएका 70 वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएसँगै ज्यान गुमाउनेको संख्या 4 पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभएको हो। यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिस्याङ क्षेत्रका झण्डै 70 घर परिवारका 200 भन्दा बढी स्थानीयवासीलाई नजिकको निम्न माध्यमिक विद्यालयमा राखिएको उहाँले जानकारी दिनुभएको छ। साथै घाइते 9 मध्ये 3 घर फर्काइएको छ भने बाँकी 6 सुर्खेत र जाजरकोटको अस्पतालमा उपचार भइरहेको छ। यसैबीच कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका 2 रिस्याङका पहिरो पीडित परिवारलाई राहत सामग्री पठाएको छ। प्रदेश सरकारले आज खाद्यान्न सहित आवश्यक बन्दोबस्तका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो। 150 थान त्रिपाल कम्बल, 350 थान ब्ल्याङ्केट, 185 थान टेन्ट, 20 सेट, 4 क्विन्टल चामल, 200 प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सुर्खेतले जनाएको छ। तत्कालका लागि नगरपालिका र प्रहरी प्रशासनले खाने व्यवस्था मिलाएको छ।
0: यसैबीच बागलुङको निसी खोला गाउँपालिकामा पहिरोले 8 घरमा क्षति पुर्याएको परेको छ भने 40 घर परिवार उच्च जोखिममा परेका छन्। मनसुन सक्रिय भएसँगै निसीखोला गाउँपालिका दुई धाराटोलमा पहिरो खस्ता 8 घरमा क्षति पुगेको निसीखोला दुईका वडा अध्यक्ष कुबीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीय बासिन्दाका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पारी भत्किने, छानो उप्किने, घर सर्कने लगायत क्षति पुगेको बताउनुभयो। लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ।
20: अहिले काठमाडौँ उपत्यका लगायत देशका धेरै जसो भागमा पानी परिरहेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै अर्घाखाँचीको सिम्बल पानीमा 55 मिलिमिटर, काठमाडौँको बुढानीलकण्ठमा 47 र ललितपुरको गोदावरीमा 45 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ। यी क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका 1-2 ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। महाशाखाका अनुसार पर्सि मंगलबारसम्मै देशका केही भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ।
0: नेपाली काङ्ग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै आउँदो 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। काङ्ग्रेस संस्थापन इतरपक्षीले अस्ति शुक्रबार काठमाडौँमा सुरु गरेको भेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका 5 प्रतिवेदनहरू पारित सहित 5 निर्णय गर्दै आज भेला सम्पन्न भएको हो। सम्मेलनले देउवा नेतृत्वमा 15 महाधिवेशन गर्ने र बिपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीति अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यस्तै नेपालको धार्मिक सहिष्णुता र स्वतन्त्रताको रक्षा गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढाउने, नागरिकको अपेक्षा र संवैधानिक व्यवस्था अनुसार सरकारवालाहरूसँग संवाद गरी आवश्यक संविधान संशोधन गर्ने र सम्मेलनका प्रस्ताव तथा सुझावहरूलाई परिमार्जन गरी अन्तिम रूप दिन केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ। समापन समारोहमा पूर्व सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन काङ्ग्रेस विवाद सम्बन्धी मुद्दाबारे बोल्दै पञ्चायतकालदेखि नै न्यायालय निष्पक्ष रहेको र त्यही अनुसार निर्णय आउने विश्वस्त रहेको बताउनुभयो। उहाँले न्यायालयको निर्णय मान्ने पनि बताउनु भएको छ।
20: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको नाममा अनुशासन विपरीतका गतिविधि र नेतृत्व परिवर्तनको प्रयास सह्य नहुने चेतावनी दिनुभएको छ। झापामा आयोजित मिशन पार्टी जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली भएको बताउनु भएको छ। उहाँले एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको चरणमा रहेको दावी गर्नुभयो। पार्टीबाट पर्याप्त अवसर पाएका नेताहरू नै नेतृत्व विरुद्ध उभिएको उहाँको आरोप छ। अवसर नपाएका कार्यकर्ता प्रतिबद्ध रहे पनि पटक पटक अवसर पाएकाहरू थप स्वार्थका लागि असन्तुष्ट बनेको दावी गर्दै उहाँले पार्टीभित्रका हावा कुराका पछि नलागी प्रतिगमन विरुद्धको आन्दोलन र आगामी स्थानीय तहको निर्वाचनमा जुट्न उहाँले कार्यकर्ता पंक्तिलाई आह्वान गर्नुभएको छ। पार्टीको अध्यक्ष हटाउने विषय पार्टीको विधि र प्रक्रियाबाट मात्रै सम्भव हुने उहाँको भनाइ छ। यसै गरी इलामको फिक्कलमा आयोजित कार्यक्रममा ओलीले पार्टीमा उठेका असन्तुष्टिलाई केही हुल्याको हुलदङ्गाको संज्ञा दिँदै उनीहरूमाथि कारवाही हुने बताउनुभयो।
0: भदौ महिनाका लागि वाणिज्य बैङ्कहरूको औसत ब्याजदर घटेको छ। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको हो। 20 वाणिज्य बैङ्कमध्ये भदौ महिनाका लागि 5 ब्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल बैङ्क, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, कुमारी र सिद्धार्थ बैङ्कले मुद्दतीको ब्याजदर घटाएका हुन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैङ्क र नेपाल बैङ्क रहेका छन्। सिद्धार्थले व्यक्तिगततर्फ 0.29% र संस्थागततर्फ 0.20% ब्याजदर कटौती गरेको छ। यस्तै नेपाल बैङ्कले व्यक्तिगततर्फ 0.1% र संस्थागततर्फ 0.5% ब्याजदर घटाएको छ। नवील प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनबी, सानिमा, मासापुछ्रे, कृषि विकास नेपाल, एसबिआई, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमए गरी 15 बैङ्कले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
20: सरकारले सडक तथा पुलको संरक्षणका लागि मालवाहक गाडीको भार वहन क्षमतामा कडाई गर्ने तयारी गरेको छ। क्षमताभन्दा बढी लोड बोकेर सडक र पुलमा क्षति पुर्याउने मालवाहक गाडीलाई प्रति पटक 5,00,000 रुपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सडक विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड रुपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सडकलाई दिगो बनाउन कानुनी सीमा लागू गर्न लागि हो। विधेयकमा प्रस्तावित जरिवानाप्रति ट्रक व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन्। तर आयोगका सदस्य थापाले कानुनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाडीले जरिवाना तिर्नु नपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्र्याउन नसकिने भारी उपकरणको हकमा पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकोको व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बिहोर्नु पर्नेछ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: पाल को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेन्ट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-5454-666, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भुटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाङ्गीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जुन 1 चामगाङ कारागारबाट रिहा भएका चतुर्मान तामाङ र हस्तबहादुर राईलाई भुटानी राजनीतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले सङ्कलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत सङ्कलित 2,43,809 रुपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाङ्गी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भुटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ।
4: भाटपटेनीको भक्तपुर स्टोर भोलिदेखि 24 खुल्ने भएको छ। आफ्नै स्टोर्सलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 सञ्चालन गर्ने तयारी अनुसार नमुनाका रूपमा भक्तपुर स्टोर भोलिदेखि दिनरात 24 खोल्न लागेको भाटपटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले जानकारी दिनुभयो। यसअघि बिहान 7 बजेदेखि राति 9 बजीसम्म मात्रै खुल्दै आएकोमा यो निर्णयले ग्राहकले थप सहज हुने र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने विश्वास छ।
5: पोखरा महानगरपालिकाले नगरभित्रका ठूलो विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा सञ्चालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेन्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। एडिबी, कोइका र विश्व बैङ्कको सहयोगमा सञ्चालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्मसम्हार र टेरासोल कम्पनी मार्फत 4 महिला प्रशोधन केन्द्रको निर्माण कार्य छिट्टै सुरु हुनेछ। यसै गरी पृथ्वी चोक, विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 समय सीमा दिइएको छ भने असोज 1 गतेदेखि फिर्के करिडोरको डिपिआर सुरु हुनेछ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेज जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर जब सफा हुने 2 भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्दछ। हामी सुत्दा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ, तर उमेर ढल्कँदै जाँदा वा निद्रा नपुग्दा यो सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्दछन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारेमा नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मद्दत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निद्रा कति आवश्यक छ भन्ने कुरालाई पनि पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि दैनिक पर्याप्त निद्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्।
5: बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमण तत्कालका लागि रद्द भएको छ। बङ्गलादेशको विदेश मन्त्रालयले भ्रमण जीवनका लागि अनुकूल वातावरण सृजना गर्नुपर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ। बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता एकेएम सहिदुल करिमले आज दिउँसो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री रहमानको भ्रमण रद्द भएको जानकारी दिनुभएको छ। यसअघि भारतीय संचार माध्यमले तारिक रहमान अर्को हप्ताको मध्यतिर दुई दिने भ्रमणका लागि भारत आउन सक्ने संकेत गरेका थिए। यसका साथै बंगलादेशी अधिकारीहरूले गएको हप्ता प्रधानमन्त्रीको भारत भ्रमणको तयारी बारे पनि संकेत गरेका थिए। विदेश मन्त्रालयका प्रवक्ता करिमले भारतीय अधिकारीहरूसँग पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य फरार व्यक्तिहरूलाई तत्काल स्वदेश फर्काउन तथा सईद शरीफ उस्मान हादीको हत्याका आरोपीलाई द्विपक्षीय सुपुर्दगी सन्धि बमोजिम बंगलादेशको जिम्मा लगाउन अनुरोध गरेको उल्लेख गर्नुभयो। बंगलादेशले भारतको जवाफ कुरिरहेको उहाँको भनाइ छ। भारतका लोकसभा अध्यक्ष ओम बिरलाले तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो।
4: नेपाल दर्पणमा अब खेल खबर। नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेसनल मिक्स मार्शल आर्ट्स एमएमएमा जित हासिल गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्। गैराती भारतको बेङ्गलुरुमा भएको रोनेन एफसी 3 अन्तर्गतको खेलमा उनले भारतकै सालु शर्मालाई हराएकी हुन्। गण्डकी प्रदेशकी फाइटर सुस्मिताले डेब्यू खेलमै जित हासिल गरेकी हुन्। तेक्वान्दोबाट खेल यात्रा सुरु गरेकी उनले किक बक्सिङ र मुवाथाईमा पनि प्रतिस्पर्धा गर्दै आएकी छन्। सुस्मिताले आफ्नो खेलको पहिलो खेलमा जित हासिल गर्दा निकै खुसी लागेको बताइन्। साथै उनले यो केवल सुरुवात मात्र भएको र अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको उल्लेख गरिन्।
5: र बङ्गलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बङ्गलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेट्टायो। बङ्गलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बङ्गलादेशको यो दोस्रो जित हो। यसअघि सन् 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बङ्गलादेशले 426 रन बनाएको थियो। यसैगरी अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बङ्गलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि म्याकीको ग्रेट ब्यारियर रिफ एरिनामा सुरु हुनेछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल। डिपोहरूमा कैयौँ दिनदेखि ग्यास पुग्नै छाड्यो। सहज रूपमा चुलो बाल्न पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह।
4: जाजरकोटको पहिरोमा ज्यान गुमाएका 4 जनाको शव आफन्तले बुझे। बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा। पर्सि मङ्गलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
5: नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णय सहित सकियो। देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने। एमालेमा पनि नेतृत्व रक्षाको कसरत। परिवर्तनको प्रयास सह्य नहुने अध्यक्ष ओलीको चेतावनी।
4: मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
5: र सुस्मिता थापा मगर प्रोफेसनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। बङ्गलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी सम्झना महर्जन र बजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
6: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
7: मद्यपान र धुम्रपान सेवन नगरौँ।
8: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड। नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
12: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
11: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
12: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
11: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
12: ए हो र? नेपाल सरकार, विज्ञापन बोर्ड।
13: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
14: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
15: शुभ प्रभात गुरुआमा।
9: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
15: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
9: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
16: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
9: हो, अरू भन त।
17: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
18: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
9: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
19: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
18: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
9: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
15: गुरुआमा।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँ मेरो साथीको गर्लफ्रेन्ड होइन?
1: चिन्नुहुन्छ मलाई?
0: चिन्छु नि, किन नचिन्नु?
1: सुन्नुहोस् त
0: हजुर,
1: म यो गाउँमा छु भनेर उसलाई नभन्नु होला है।
0: ल ल ल, म भन्छु।
1: हस् नमस्कार।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
13: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
16: हो र? होइन होला त्यस्तो त।
17: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
16: के भएन मिस?
17: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
16: हुन्छ।
18: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
21: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
20: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
21: खै के गर्ने गर्ने दिदी।
22: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाउ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
23: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
23: आहा, अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
23: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
23: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
23: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
23: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खै जन्म दर्ता दिनुस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाइ, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
10: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
11: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
12: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
11: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
13: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
14: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए, के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सक्या होइन।
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
17: ल दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

जाउरेहरूलाई धन्यवाद छ, बिहेमा आएर सहयोग गरिदिनु भयो। टिका बहिनी र केशर बाबुले गीत गाइदिनु पर्यो। दुलादुलैको नाचको निकै चर्चा छ। दुलादुलै नाचिदिनु पर्यो।